0: नमस्कार, शुभभर बात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 31 गते बुधबार, ईस्वी सम्वत जुलाई 15 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ शुक्ल पक्षको प्रतिपदा तिथि, दिनमा 1:41 त्यसपछि द्वितीय तिथि लाग्नेछ। नक्षत्रमा तिष्य, रातिमा 12:45 त्यसपछि अश्लेषण नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा हर्षण र 44 गति 17 पलासम्म त्यसपछि बर्यान योग लाग्नेछ। कर्णमा बालव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मातङ्ग योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। आजको दिनमान 34 गति 11 पला अर्थात 13:43 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:19 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 5:58 रहेको छ भने चन्द्रमा अस्ताउने समय साँझमा 8:02 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागू आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूका लागि आज आत्मविश्वास बढ्ने दिन रहेको छ। रोकिएका कामले गति लिनेछन् र मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। जागिर तथा व्यवसायमा नयाँ अवसर देखिन सक्छ। आर्थिक पक्ष बलियो बन्दै जानेछ तर अनावश्यक खर्चमा नियन्त्रण गर्दा राम्रो हुनेछ। परिवारसँग खुसीका क्षण बित्नेछन्। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। स्वास्थ्य सामान्य रहने भए पनि पर्याप्त आराम गर्नुपर्नेछ। नयाँ योजना शुरू गर्दा सफलता मिल्ने सम्भावना बलियो रहेको छ। आजका लागि शुभ अङ्क 9 रहेको छ। शुभ रंग रातो रहेको छ। आजका दिनमा भगवान शिवलाई जल अर्पण गरेर ओम नमः शिवाय मन्त्र 108 पटक जप गरेमा तपाईँलाई निकै राम्रो हुनेछ। तपाईँको सोचे अनुसारको काम बढ्ने ज्योतिष वैज्ञानिक दृष्टिकोण देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशिको व्यक्तिहरूका लागि आज धैर्यता र विवेकले काम गर्दा राम्रो उपलब्धि हात पर्नेछ। व्यापारमा लाभको संकेत रहेको छ भने जागिरमा वरिष्ठ व्यक्तित्वको साथ मिल्नेछ। आर्थिक अवस्था सन्तोषजनक रहनेछ र बचत बढ़ाउने अवसर पनि तपाईँलाई प्राप्त हुनेछ। परिवारमा आपसी समझदारी बढ्दै जानेछ। प्रेम सम्बन्ध मधुर बन्नेछ। स्वस्थ रहनका लागि सन्तुलित खानपान आवश्यक रहेको छ। कुनै पुरानो चिन्ता हटेर मन हलुका हुनेछ। वृष राशिका लागि आजको शुभ अङ्क 6 रहेको छ। शुभ रंग सेतो रहेको छ। आज तपाईँले माता लक्ष्मीको पूजा गरेर सेतो वस्तु दान गर्दा निकै राम्रो हुनेछ। तपाईँको मनले चिताएको कुरा पूर्ण हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज नयाँ सोच र सृजनात्मक क्षमताले सफलता दिलाउनेछ। अध्ययन, संचार तथा व्यवसायसँग सम्बन्धित काममा प्रगति हुनेछ। आर्थिक लाभका नयाँ सम्भावना देखा पर्नेछन्। साथीभाइको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछ। प्रेम सम्बन्धमा खुशीको वातावरण बन्नेछ। यात्राको सम्भावना रहेको छ। स्वास्थ्य राम्रो रहनेछ तर मानसिक चञ्चलतामा नियन्त्रण राख्न आवश्यक रहेको छ। आजका लागि तपाईँलाई शुभ अङ्क 5 रहेको छ। शुभ रंग हरियो रहेको छ। तपाईँले गणेशजीको पूजा गरेर दुबो अर्पण गर्दा निकै राम्रो हुनेछ। शुभ फल प्राप्त हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज आफ्नै राशिमा रहेका चन्द्रमाको प्रभावले आत्मबल र आकर्षण बढाउनेछ। महत्वपूर्ण निर्णय लिनका लागि दिन अनुकूल रहनेछ। परिवारबाट राम्रो साथ र सहयोग प्राप्त गर्न सक्नुहुनेछ। आर्थिक लाभको अवसर आए पनि खर्चमा समयमता अपनाउन राम्रो हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढेर जानेछ। स्वास्थ्यमा सुधार आउनेछ र मन प्रसन्न रहनेछ। कुनै शुभ समाचारले तपाईँको मनमा उत्साह थप्नेछ। आजका लागि शुभ अङ्क 2 रहेको छ। शुभ रंग सेतो रहेको छ। भगवान शिवलाई दूध मिश्रित जल चढाएर चन्द्रमाको शान्तिका लागि प्रार्थना गर्दा निकै राम्रो हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज धैर्यपूर्वक अघि बढ्दा सफलता हात लाग्ने देखिएको छ। कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि त्यसलाई कुशलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। आर्थिक पक्ष सामान्य भन्दा राम्रो रहनेछ। परिवारमा खुशीको वातावरण रहनेछ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्नु निकै लाभदायक हुनेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्नेछ। पर्याप्त विश्राम लिनुहोला। धार्मिक कार्यमा रुचि बढ्ने दिन पनि रहेको छ। आजका लागि शुभ अङ्क 1 रहेको छ। शुभ रंग सुनौलो रहेको छ। आजका लागि सूर्यलाई अर्घ दिएर आदित्य हृदय स्तोत्र अथवा सूर्य मन्त्र जप गर्दा निकै राम्रो हुनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज योजनाबद्ध रूपले काम गर्दा परिणाम राम्रो प्राप्त हुनेछ। अध्ययन लेखन तथा व्यवसाय क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। परिवारका सदस्यसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ। नयाँ सिक्ने अवसर पनि तपाईँलाई मिल्नेछ। आजको लागि शुभ अङ्क 5 रहेको छ भने शुभ रंग हरियो रहेको छ। भगवान विष्णुको पूजा गर्दा तुलसीमा जल अर्पण गर्दा निकै राम्रो हुनेछ। शुभफल प्राप्त हुनेछ। अब 7 राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज सन्तुलित व्यवहारले सबैको मन जित्न सफल हुनुहुनेछ। व्यापार तथा साझेदारीका काममा लाभ मिल्नेछ। आर्थिक सुधार हुने संकेत पनि रहेको छ। पारिवारिक सहयोगले महत्वपूर्ण निर्णय लिन सहज हुनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुने सम्भावना पनि आज रहेको छ। तपाईँका लागि आजको शुभ अङ्क 7 रहेको छ। शुभ रंग गुलाबी रहेको छ। माता दुर्गाको पूजा गरेर रातो फूल अर्पण गर्दा तपाईँलाई निकै राम्रो हुनेछ। शुभफल प्राप्त हुनेछ। अब 8 राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आज संयमता र धैर्यतापूर्वक काम गर्नु भएमा निकै राम्रो हुनेछ। कार्यक्षेत्रका चुनौतीलाई आत्मविश्वासका साथ पार गर्न सक्नुहुनेछ। आर्थिक कारोबार गर्दा सावधानी अपनाउन आवश्यक छ। परिवारमा सानो मतभेद हुन सक्ने भएकाले नरम व्यवहार गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा विश्वास कायम राख्नुहोला। स्वास्थ्यमा पेट सम्बन्धी समस्या हुन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला। आजका लागि शुभ अङ्क 8 रहेको छ। शुभ रंग गाढा रातो रहेको छ। आज तपाईँले हनुमान चालिसाको पाठ गरी शनिदेवको स्मरण गर्दा निकै राम्रो हुनेछ। शुभफल प्राप्त हुनेछ। तपाईँले आँकेको ताकेको काम पनि पूरा रूपमा सम्पन्न हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज भाग्यले साथ दिने दिन रहेको छ। वैदेशिक काम अथवा नयाँ योजनामा सफलता मिल्ने सम्भावना पनि रहेको छ। आर्थिक लाभको अवसर बढ्नेछन्। परिवारमा सुखद वातावरण रहनेछ। प्रेम सम्बन्धमा खुशीको समाचार प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। धार्मिक यात्राको सम्भावना पनि आज रहेको छ। तपाईँका लागि आज शुभ अङ्क 3 रहेको छ। शुभ रंग पहेँलो रहेको छ। तपाईँले आज भगवान विष्णु अथवा बृहस्पतिको पूजा गरेर विस्तार दान गर्दा निकै राम्रो हुनेछ। शुभफल प्राप्त हुनेछ। अब 10 राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज मेहनतको उचित मूल्य प्राप्त हुने देखिन्छ। कार्यक्षेत्रमा प्रतिष्ठा बढ्नेछ। आर्थिक अवस्था सुधार हुँदै जानेछ। बचत गर्ने अवसर पनि तपाईँलाई मिल्नेछ। परिवारको जिम्मेवारी बढे पनि सबैको साथ रहनेछ। प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। धैर्यताका साथ काम अघि बढाउँदा महत्वपूर्ण उपलब्धि हासिल हुनेछ। आजका लागि शुभ अङ्क 8 रहेको छ। शुभ रंग निलो रहेको छ। आज तपाईँले शनिदेवको पूजा गरेर कालो तिल दान गर्नुभएमा निकै राम्रो हुनेछ। शुभफल प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशिका व्यक्तिहरूका लागि आज नयाँ सोच र सृजनशीलताले सफलता दिलाउनेछ। व्यापार तथा प्रविधिसँग सम्बन्धित काममा राम्रो उपलब्धि प्राप्त हुनेछ। आर्थिक लाभको अवसर जुट्नेछ। परिवारमा खुशीको वातावरण रहनेछ। जीवनसाथीसँग सम्बन्ध अझ फलदायी बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। मित्रहरूबाट पनि आज तपाईँलाई सहयोग मिल्नेछ। आजका लागि शुभ अङ्क 4 रहेको छ। शुभ रंग आकाशे निलो रहेको छ। तपाईँले आज पिपलको रूखमा जल चढाएर शनिदेवको स्मरण गर्नुभएमा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज धैर्यता र सकारात्मक सोच आवश्यक रहेको छ। महत्वपूर्ण निर्णय लिनु अघि अनुभवी व्यक्तिको सल्लाह लिँदा निकै राम्रो हुनेछ। आर्थिक पक्ष मध्यम रहे पनि योजनाबद्ध तरिकाले काम गर्नुभएमा महत्वपूर्ण उपलब्धि हासिल हुनेछ। परिवारको साथले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा भावनात्मक निकटता बन्नेछ। स्वास्थ्यमा निद्रा र खानपानमा ध्यान दिन आवश्यक छ। आध्यात्मिक कार्यमा मन जाने देखिएको छ। आजका लागि शुभ अङ्क 7 रहेको छ। शुभ रंग पहेँलो रहेको छ। तपाईँले भगवान विष्णुको पूजा गरेर केराको बोटमा जल अर्पण गर्दा निकै राम्रो हुनेछ। शुभफल प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफल बारेको जानकारी सँगै बलागु आजको साई दृष्टिगरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ व्यापारी यात्राको थाल गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ व्यापारी यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ व्यापारी यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा जस लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न रहनेछ। अब आजको शुभ लाभ अमृत बेला शुभ लाभ दि बेला बिहानमा 5:15 6:58 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो रहनेछ। बिहानमा 6:58 8:42 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थापिरहेका काम सम्पन्न गर्दा राम्रो रहनेछ। बिहानमा 8:42 10:25 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:25 मध्याहमा 12:09 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। मध्याहमा 12:09 दिनमा 1:52 रोग बेला रहनेछ। दिनमा 1:52 3:35 उद्योग बेला रहनेछ। दिनमा 3:35 5:19 चढ बेला रहनेछ भने दिनमा 5:19 साँझमा 7:02 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभादी बेलाको राति तर्फ लागौं। साँझमा 7:02 8:19 अमृत बेला रहनेछ। राति 8:19 9:36 काल बेला रहनेछ। राति 9:36 10:52 शुभ बेला रहनेछ। राति 10:52 12:09 राति 9:36 10:52 शुभ बेला रहनेछ। राति 10:52 12:09 रोग बेला रहनेछ। राति 12:09 1:26 उद्योग बेला रहनेछ। राति 1:26 2:42 चर बेला रहनेछ। राति 2:42 3:59 लाभ बेला रहनेछ। राति 3:59 भोलि बिहानमा 5:15 समय फेरि अमृत बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो रहेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो रहेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पाप होला, काल बेला छर्नु होला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय मध्याहमा 12:00 दिनमा 1:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समय भित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नु होला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। सारङ सर्विसेज र पोखरा पर्यटन परिषदको आयोजनामा पोखरामा नोमेड्स बेस क्याम्प फेस्टिभल आयोजना हुने। नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेल भ्रष्टाचारको दोषी ठहर। नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएको आरोपितहरूको सजाय निर्धारण। सड़क चौपाएको व्यवस्थापनमा पोखरा महानगरपालिका सक्रिय। अव्यवहारिक नियमावली सच्याउन इक्यान र ल्यानकास्टको आग्रह। सरकारले करार दैनिक जालाधारी कर्मचारी हटाउने निर्णय गरेपछि त्यस विरूद्ध पीड़ित कर्मचारी विरोधमा। सरकारद्वारा बिउ बिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत। विपद खोजी तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने। पोखराका 59% उद्योगमा 20% भन्दा बढ़ी लगानी। 10 जनशक्तिको अभाव सबैभन्दा बढ़ी चुनौती। र फ्रान्स हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश। युवाहरूको सामाजिक आर्थिक अवस्था सुदृढ गर्दै सिप रोजगारी र उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यका साथ आज विश्व युवा दक्षता दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2014 डिसेम्बरमा जुलाई 15 विश्व युवा दक्षता दिवसका रूपमा घोषणा गरेपछि सन् 2015 यो दिवस मनाउन थालिएको हो। विश्वभर बढ़दो बेरोजगारी, योग्यता अनुसार रोजगारी नपाउने समस्या र भविष्यको श्रम बजारका लागि आवश्यक विकासलाई प्राथमिकतामा राख्दै यो दिवस मनाउने गरिएको छ। नेपालमा आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक तथा कृषि उत्पादन र श्रम क्षेत्रमा युवाको महत्वपूर्ण भूमिका रहे पनि अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको जोखिम, ठूलो संख्यामा युवा शहर केन्द्रित हुने र विदेश पलायन हुने क्रम बढ़दो छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 16-40 वर्ष उमेर समूहका युवा कुल जनसंख्याको 42.56% रहेका छन्। जनसंख्याको झण्डा आधा हिस्सा ओगटेको युवाको सिप विकास, गुणस्तरीय रोजगारी र उद्यमशीलतामा पर्याप्त लगानी तथा अवसर सिर्जना गर्नुपर्ने आवश्यकता सरकारवालाले औल्याउँदै आएका छन्। यस दिवसले युवालाई प्राविधिक, व्यावसायिक र डिजिटल सिप मार्फत सक्षम बनाउन, आर्थिक विकास र दिगो समृद्धिमा योगदान पुर्याउने वातावरण निर्माण गर्न सबै पक्षलाई प्रतिबद्ध बन्न आह्वान गरेको छ। पोखरामा नोमेड्स बेस क्याम्प फेस्टिभल आयोजना हुने भएको छ। सारङ सर्विस र पोखरा पर्यटन परिषदको संयुक्त आयोजनामा आगामी असोज 9-11 गतेसम्म पोखरा नोमेड्स बेस क्याम्प फेस्टिभल हुने भएको हो। फेस्टिभल आयोजना गर्न यी दुई संस्थाबीच आइतबार साँझ पोखरामा औपचारिक सम्झौता भएको छ। फेस्टिभलमा पोखरालाई डिजिटल नोमेड्स, रिमोट वर्कर, उद्यमी, सृजनशील व्यक्तित्व तथा नवप्रबन्धनकर्ताहरूको गन्तव्यका रूपमा प्रबन्धन गरिने आयोजक मध्येको एक पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पारेले जानकारी दिनुभयो। त्रिदिवसीय रूपमा हुने फेस्टिभलमा 3 दिन 3 फरक कार्यक्रम हुने बताइएको छ। आयोजकमा अनुसार त्रिदिवसीय फेस्टिभलको पहिलो दिन आर्टिफिशियल इन्टेलिजेन्स, स्टार्टअप, उद्यमशीलता, डिजिटल व्यवसाय र भविष्यको कार्यशैली जस्ता विषयमा केन्द्रित छलफल हुनेछन्। त्यस्तै यो दिन स्वदेशी तथा विदेशी उद्यमी, संस्थापक, भेबलपर, कन्टेन्ट क्रिएटर, नव प्रबन्धनकर्ताहरूले आफ्नो अनुभव, ज्ञान तथा विश्वव्यापी डिजिटल अर्थतन्त्रमा देखा परिरहेका अवसरहरूबारे विचार आदान प्रदान समेत गर्ने अध्यक्ष पहाड़ीले जानकारी दिनुभयो। दोस्रो दिन स्वतन्त्र जीवनशैली, मानसिक स्वास्थ्य, जीवन सन्तुलन, उत्पादकत्व, साहसिक गतिविधि, समुदाय निर्माण तथा नेपालले नोमेड्सलाई प्रदान गर्न सक्ने जीवन अनुभव बारे छलफल हुनेछन् भने दोस्रो दिन विश्व पर्यटन दिवस पनि पर्ने भएकाले यो दिन दिगो पर्यटन, पर्यटनमा नव प्रबन्धन, गन्तव्य ब्रान्डिङ र सांस्कृतिक आदान प्रदान सम्बन्धी छलफल गरिने जनाइएको छ। अन्तिम दिन भएकाले यो दिन नेपालमा पर्यटनको भविष्य र लगानीको सम्भावनाका बारेमा विषयमा समेत छलफलका गर्नुका साथै सांस्कृतिक प्रस्तुति, स्थानीय अनुभव, नेटवर्किङ कार्यक्रम सहित समापन कार्यक्रम हुने उहाँले बताउनुभयो। महोत्सवले पर्यटन व्यवसाय, उद्यमी र विद्यार्थीहरूलाई विश्वभरका डिजिटल नोमेड्स र उद्यमीहरूसँग जोड्न मदत पुर्याउने परिषदका प्रथम उपाध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो। नेपालको पहिलो डिजिटल नोमेड्स फेस्टिभल पहिलो पटक सन् 2025 सम्पन्न भएको थियो।
वर्षायाममा हुन सक्ने बाढ़ी पहिरो डुबान लगायतका विपदजन्य घटनालाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापनका लागि आवश्यक तयारी गरेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा अत्याधिक वर्षाको पूर्वानुमान गरिसके महानगरको स्वास्थ्य महाशाखाले मातहतका सबै स्वास्थ्य संस्थालाई नियमित तथा आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा राख्न निर्देशन दिएको हो। स्वास्थ्य महाशाखाका अनुसार स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक स्रोत साधन तयारी अवस्थामा राखिएको छ। आवश्यकता अनुसार थप स्वास्थ्यकर्मी तथा सम्बन्धित जनशक्ति परिचालन गरी नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराइने व्यवस्था पनि मिलाइएको जनाइएको छ। महानगरले वर्षायाममा स्वास्थ्य सम्बन्धी आकस्मिक समस्या, विपदजन्य चोटपटक वा अन्य आपतकालीन अवस्था बारेमा नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्य महाशाखामा सम्पर्क गरी सेवा लिन नगरवासीलाई आग्रह गरेको छ। विभिन्न विश्वविद्यालय तथा त्यस अन्तर्गतका सम्पूर्ण अंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ। विभिन्न सात विश्वविद्यालयले सूचना प्रकाशन गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढ़ाएको जनाएको छन्। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना प्रकाशित गरी आफ्ना आंगिक क्याम्पसहरूमा छात्रवृत्तिको सुनिश्चितताका लागि पत्रचार गरिएको उल्लेख गरिएको छ। विश्वविद्यालयको परिपत्र अनुसार सम्बन्धित क्याम्पसहरूले शैक्षिक सत्र 2083-84 लागि विश्वविद्यालयबाट स्वीकृत कार्यक्रममा विद्यार्थी भर्ना लिन अनिवार्य रूपमा पालना गर्नुपर्ने नियमबारे अवगत गराइएको छ। विश्वविद्यालयको नियम अनुसार कुल स्वीकृत सीट संख्याको 10% सीट जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अनिवार्य रूपमा खाली राख्नुपर्ने व्यवस्था छ। उक्त 10% सीटमा विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस कलेजको छात्रवृत्ति सम्बन्धी कार्यविधिको व्यवस्था अनुसार विद्यार्थी छनौट गरी भर्ना गरिने जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय र मातहतका क्याम्पसहरूमा कम्तीमा 10% विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थासँगै शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने दिशामा यो कारको महत्वपूर्ण कदम भएको बताइएको छ। विश्वविद्यालयबाट छात्रवृत्ति सुनिश्चित छात्रवृत्तिबारे मन्त्री पोखरेलले यसअघि काठमाडौँ महानगरपालिकाको विद्यालय प्रणालीमा लागू गरिएको छात्रवृत्ति व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनको अनुभवका आधारमा विश्वविद्यालयमा तहमा पनि त्यसलाई संस्थागत गर्दै अघि बढ़ेको उल्लेख छ। यसअघि गत चैत 30 गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नियममा बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानून बमोजिम आवश्यक कार्यवाही गर्न सम्पूर्ण स्थानीय तहहरूसँग समन्वय एवं सहजीकरण गर्न अनुरोध गरेको थियो। मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिए बमोजिमका 10% छात्रवृत्ति प्रदान गरेको, छात्रवृत्तिको विवरण अत्याविधिक गरे नगरेको सम्बन्धमा अनुसगमन गरेर सहजीकरण गर्ने स्थानीय तहलाई अनुरोध गरेको थियो। सड़कमा छाड़ा छोड़िएका 320 चौपायको व्यवस्थापन गरिएको छ। पोखरा महानगरपालिकाले व्यवहारिष्यपूर्वक स्वतन्त्र छोड़िएका जनावरको उचित संरक्षण गरेको छ। सड़क दुर्घटना हुनबाट जोगाउन जनावरलाई पुष्करिणी परोपकार गोकुलधाम मार्फत हेरचाह गरिएको छ। प्राप्त दूध र कम्पोस्ट मल बिक्री गरी गोकुलधामले रचनात्मक काम शुरू गरेको छ। महानगरको जनावर उद्धार वाहन मार्फत चौपायलाई पोखरा 14 बाछे बुढुवामा पर्याइएको नगर प्रहरी निरीक्षक पुरूषोत्तमले थापाले जानकारी दिनुभयो। गाई गोरूको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रूपमा चिनिन थालेको छ। गौशालामा गाई गोरू र बाछा बाछी गरी 320 भन्दा बढ़ी चौपाए छन्। गौशाला सञ्चालनका लागि महानगरले वर्षेनी आर्थिक सहयोग दिँदै आएको छ। विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिलरत्न श्रेष्ठ कोजालस थिए। पौडेललाई 12,75,00,000 रूपियाँ गैरकानूनी आर्जन गरेकोमा दोषी ठहर गरेको हो। 2,81,00,000 रूपियाँ मात्र वैध रूपमा आर्जन गरेको अवस्थामा पौडेलको संस्थामा 14,57,00,000 रूपियाँ सम्पत्ति भेटिएको विशेष अदालतको ठहर छ। विशेष अदालतले पौडेललाई 2 वर्ष कैद सजाय तोकेको छ र विशिष्ट श्रेणीमा बसेर भ्रष्टाचार गरेको भन्दै थप 6 महिना कैद सजायको पनि तोकेको छ। उनले अपराध पीड़ित संरक्षण कोषमा 51,00,000 रूपियाँ बुझाउनु पर्नेछ। जिल्ला अदालत काठमाडौँले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएका

0: जिल्ला अदालत काठमाडौँले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएका मध्ये दोषी ठहर भएका आरोपीहरूको सजाय निर्धारण गरेको छ। न्यायाधीश तेज बहादुर खड्काले इजारसले ठगी संगठित अपराध र राज्य विरूद्धको कसुरमा मुछिएकाहरूलाई सजाय निर्धारण गरेको हो। जसमध्ये अदालतले पाँचजनालाई एक वर्ष कैद सजाय निर्धारण गरेको छ भने उनीहरूलाई 10,000 रूपियाँ जरिवाना समेत तोकेको छ। एक वर्ष कैद सजाय निर्धारणमा हुनेमा शमशेर मिया, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचेन धा रहेका छन्। यसैबीच जिल्ला अदालतको फैसलापछि मुद्दा दायर गर्ने सरकारी पक्ष र आरोपित पक्ष पुनरावेदनका लागि उच्च अदालत जान पाउँछन्। थुनामा रहेका आरोपितहरूले थुनामै बसेर उच्च अदालतमा पुनरावेदन दिन पाउँछन्। तर थुनाबाट छुटेकाहरूले कैद बापत दैनिक 300 र जरिवानाका रकम धरोटी राखेर बोरान आवेदन दिन पाउँछन्। तर थुनामै बसेको अवस्थामा अदालतले निर्धारण गरेको कैद बराबर थुनामा बसेमा मात्रै थुनाबाट छुट्न पाउँछन्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले विनियोजन विधेयक 2083, राष्ट्रिय ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण गरेका हुन्। राष्ट्रपतिले संविधानको धारा 113 उपधारा 2 बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको हो। पोखराका शैक्षिक परामर्श तथा भाषा शिक्षण व्यवसायले सरकारले जारी गरेको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 अव्यवहारिक प्रावधान संशोधन गर्न माग गरेको छ। नेपाल शैक्षिक परामर्श ज्ञान संघ इक्यान कास्की र ल्याङ्ग्वेज एसोसिएसन अफ नेपाल ल्यान कास्कीले मंगलबार कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ मार्फत सरकारलाई संयुक्त ज्ञापन पत्र बुझाउँदै उच्च धरौटी दोहोरो स्वीकृति र झन्झटिलो न्यायीकरण व्यवस्थाले व्यवसाय प्रभावित हुने बताएका हुन्। व्यवसायहरूले नियमावली निर्माण अघि सरकारवालासँग पर्याप्त परामर्श नगरिएको गुनासो गर्दै उच्च धरौटीका कारण साना तथा मझौला व्यवसाय विस्थापित हुने र नयाँ लगानी निरुत्साहित हुने बताएका छन्। धरौटीको सट्टा सीमा वा विद्यार्थी विवाह वा विद्यार्थी सुरक्षा प्रणाली लागू गर्न उनीहरूको माग छ। त्यस्तै संहिताको मर्म अनुसार डिजिटल प्रयोगद्वार प्रणाली लागू गर्न, अस्पष्ट कार्यान्वयन प्रावधान स्पष्ट बनाउन, वार्षिक नवीकरणको सट्टा कम्तीमा 5 वर्षका अवधि कायम गर्न तथा भवन मापदण्ड पुनरावलोकन गर्न आग्रह गरिएको छ। व्यवसायहरूले इजाजत प्राप्त संस्थालाई शैक्षिक मेला सञ्चालन गर्न दिनुपर्ने, एनओसी बैंकिङ भिसा र अध्यागमन प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाउनुपर्ने तथा क्षेत्र क्षतिपूर्ति सम्बन्धी प्रावधान पनि संशोधन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले आफूहरू नियमनको विरोधमा नभई व्यावहारिक र पारदर्शी व्यवस्था चाहेको बताएका छन्। आत्मदाह प्रयास गरेका सर्लाही गौटेता नगरपालिकाका विवेक मण्डलको उपचारका क्रममा हिजो निधन भएको छ। गत शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका मण्डलको हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौँको कीर्तिपुर वन अस्पतालमा उपचाररत अवस्थामा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। 25 वर्षीय मण्डललाई अस्पतालको सदन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। आफूमाथि पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको मण्डलको शरीरको 80% बढी भाग जलेको थियो। मण्डलले गत शुक्रबार आत्मदाहको प्रयास किन गरेका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ। उहाँको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले दुःख व्यक्त गरेका छन्। सिंहले अथक प्रयासका बावजुद मण्डललाई बताउन नसकेको बताएका छन्। यो सँगै एक हप्ताको बीचमा आत्मदाहको प्रयास गरेको 3 जनाको मृत्यु भएको छ। सरकारले करार र दैनिक जालादारी कर्मचारी हटाउने निर्णय गरेपछि त्यस विरूद्ध पीड़ित कर्मचारी विरोधमा उत्रिएका छन्। उनीहरूले मंगलबार अर्थ मन्त्रालयमा धरना दिएका छन्। सरकारको निर्णयले करिब संघ प्रदेश र स्थानीय तहमा करिब 57,000 कर्मचारी सेवाबाट रित्तो हात सेवाबाट बहिर्गमन हुने भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। अहिले संघ सरकार मातहत करिब 14,000, प्रदेश मातहत 8,000 र स्थानीय तह मातहतमा 35,000 करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन्। अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघका अध्यक्ष काशीराम श्रेष्ठका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा यही प्रकृतिका कर्मचारीहरूको पनि गणना गर्दा सरकारको यो निर्णयले करिब 2,00,000 जनाले जागिर गुमाउने अवस्था छ। नयाँ आर्थिक वर्ष साउन 1 गतेदेखि उनीहरूलाई हटाउन सरकारको तयारी छ। उनीहरूलाई हटाएर आउट सोर्सिङबाट कर्मचारी पूर्ति गर्ने गरी सरकारी गृह कार्य छ। श्रेष्ठका अनुसार करार र ज्यालादारीमा कार्य गर्नेहरूमा कार्यालय सहयोगी, चौकीदार, प्राविधिक, इलेक्ट्रिसियन, कम्प्युटर अपरेटर, अहेब, अनमी, नर्स लगायतका छन्। करार ज्यालादारी कर्मचारी हटाएर सरकारले ठेक्का प्रथाबाट नयाँ कर्मचारी भर्ती गर्ने तयारी सहित आफूहरूलाई हटाउन लागि कर्मचारीहरूको बुझाइरहेको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-989।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
8: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
9: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त थाहै छैन, अनि यसै नभनेर के गर्नु त?
8: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबनाउनै पर्दैन नि।
10: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98-461-75-694, 98-191-24-824।
11: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
12: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
13: काममा अलि सघाउँछ कि भनेर नि।
12: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: एकैछिनको विश्राम पछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीति मुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रमा वर्तमान अवस्था, चुनौती तथा सुधारका विषयमा उपकुलपतिज्यूहरूसँग विस्तृत छलफल तथा संवाद सम्पन्न भएको हो। सो अवसरमा उपकुलपतिहरूले विश्वविद्यालयहरूको प्राज्ञिक वातावरण बिग्रन नदिन, विद्यार्थी युनियन लगायतका राजनीतिक गतिविधि गर्न नदिने संकल्प गरे। प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरूलाई दलीय राजनीतिबाट अलग राखी विश्व रचनात्मक अनुशासनात्मक र प्राज्ञिक कार्यमा मात्र केन्द्रित गराउने उनीहरूको सामूहिक प्रतिबद्धता छ। यसका साथै प्रशासनिक, आर्थिक र प्राज्ञिक क्षेत्रमा व्यापक सुधार, सुशासन, वित्तीय सुशासन, अनुशासन, बेरुजू, फर्सुच एवं पारदर्शिता सुदृढ गर्ने प्रतिबद्धता पनि उपकुलपतिहरूले साझा रूपमा प्रस्तुत गरेका छन्। छलफलका क्रममा उच्च शिक्षाको पहुँचलाई थप समतामूलक बनाउन अध्ययनरत जेहेन्दार र तथा लक्षित वर्गका विद्यार्थीहरूका लागि कम्तीमा 10% छात्रवृत्ति अनिवार्य रूपमा उपलब्ध गराउने सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। यो व्यवस्था विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा मात्र नभए निजी सम्बन्धन प्राप्त कलेजहरूमा समेत 100% छात्रवृत्तिको रूपमा अनिवार्य लागू गरिनेछ। शैक्षिक क्षेत्रका नियमितताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत स्वीकृत पराई पठाइएको राष्ट्रिय शैक्षिक क्यालेण्डरलाई कडाईका साथ पालना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। सोही आधारमा आफ्नो विश्वविद्यालय अनुकूलको शैक्षिक क्यालेण्डर तत्काल लागू गर्न, भर्ना पठन पाठन परीक्षा संचालन निर्धारित समयमै गर्ने र परीक्षा सम्पन्न भएको बाढ़ीमा एक महिनाभित्रै अनिवार्य रूपमा परीक्षाफल नतिजा प्रकाशन गर्न गरी आकार योजना अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गरिएको छ। छलफलका क्रममा उपकुलपतिज्यूहरूले हाल नेपालका विश्वविद्यालयहरूले भोगिरहेको गम्भीर र साझा समस्याहरूका बारेमा प्रधानमन्त्री शाहले ध्यानकर्षण गराएका थिए। स्वीकृत दरबन्दी अनुसारको आवश्यक मानवीय स्रोत साधन जनशक्तिको अभाव हुनु, विश्वविद्यालयको स्वामित्वमा रहेको अरबौं मूल्यका जग्गाहरू अतिक्रमणको चपेटामा पर्नु र ती सम्पत्तिहरूको उचित व्यवस्थापन र संरक्षण हुन नसक्नु मुख्य साझा चुनौतीहरू रहेको उहाँहरूले बताएका छन्। यसका साथै विश्वविद्यालयहरूबीच आवश्यक प्राज्ञिक एवं प्रशासनिक समन्वय नहुँदा समग्र प्रणाली डिजिटलाइजेशन हुन नसकेको, आधुनिक अनुसन्धान प्रविधि मैत्री कक्षा कोठा, डिजिटल शिक्षण सिकाइ पद्धति एवं नवप्रवर्धन इनोभेसन को संस्कृति विकास हुन नसकेको विषयलाई समेत उपकुलपतिहरूलाई साझा समस्याका रूपमा प्रस्तुत गरेका छन्। उपकुलपतिहरूको प्रस्तुति र प्रतिबद्धता पश्चात सम्माननीय प्रधानमन्त्री शाहले प्राज्ञिक सुधार, आर्थिक अनुशासन, शैक्षिक वातावरण र सुशासन स्थापनाका लागि केन्द्रित हुने निर्देशन दिएका थिए। उनले संघीय राजधानी काठमाडौँमा मात्र केन्द्रित हुँदै आएको विश्वविद्यालयको दीक्षित समारोह कन्भेन्सनलाई अबदेखि संहिताको मर्म अनुरूप विकेन्द्रीकृत गर्दै सातै प्रदेशमा आयोजना गर्न विशेष तयारी थाल्न प्रधानमन्त्री शाहले निर्देशन दिएका छन्। त्यसै गरी विश्वविद्यालयहरूमा वर्षौंदेखि थुप्रिएको बेरुजुको हिस्सालाई तत्काल घटाउँदै आर्थिक अनुशासन कायम गर्न, अनाधिकृत रूपमा प्रयोग वा अतिक्रमण भइरहेका जग्गा र सरकारी रकम तत्काल फिर्ता ल्याई व्यवस्थापन गर्न, क्याम्पसहरूमा सरसफाई कायम राख्न र विश्वविद्यालयका अतिक्रमित सम्पत्तिहरूको संरक्षण निर्मम बन्न आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले भनाई र निर्देशनप्रति एकताबद्ध जनाउँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको उपकुलपतिहरूलाई उच्च शिक्षाको गुणस्तर सुधारका लागि आगामी 7 दिनभित्र स्पष्ट कार्ययोजना पेश गर्ने निर्देशन दिनुभएको छ। सरकारले विभिजन पहिलो संशोधन न्यायालय 2083 संशोधन स्वीकृत गर्ने लगायत 5 महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले कृषि तथा पशु पंक्षी विकास मन्त्रालयका प्रस्तावमा विभिजन पहिलो संशोधन न्यायालय 2083 स्वीकृत गरिएको जानकारी दिनुभयो। बैठकले गृह मन्त्रालयका प्रस्तावमा सशस्त्र प्रहरी बल एपीएफका विपद खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। यस्तै शिक्षा विज्ञान तथा खेलकुद मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापनलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय भएको छ। सरकारले यसअघि विभिन्न कारणले रोकिएका नगद पुरस्कार समेत उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। उहाँका अनुसार आफ्नै खर्चमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक जितेका खेलाड़ीका विषयमा पनि विवरण अध्ययन गरिए आवश्यक निर्णय गरिनेछ। मन्त्री परिषदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा नेपाल वायु सेवा निगम संचालक समितिका अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी सहित कार्यकारी अध्यक्षका रूपमा नियुक्ति गर्ने निर्णय गरेको छ। त्यसै गरी अनुचित लेनदेन, मिटर ब्याज सम्बन्धमा विगतमा पठन गरेको विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता पोखरेलले पछिल्लो समय चर्चामा रहेको घटनाबारे प्रहरीले निष्पक्ष अनुसन्धान गरिरहेको उल्लेख गर्दै कारण विपरीत कार्यमा संलग्न जोसुकै भए पनि कारण अनुसार कार्यवाही हुने बताएका छन्। सुनौ उहाँको भनाई जस्ताको तस्तै।
16: पहिलो कृषि मन्त्रालयबाट छ बिउ बिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को गृहबाट छ सशस्त्र प्रहरी बल नेपालका विपद खोजुतारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने, अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट छ नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने, महाप्रबन्धकको काम समेत गर्ने गरी, अर्को अनुचित लेनदेन मिटर प्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने आजको प्रमुख पाँचवटा निर्णयहरू।
17: हामीले खेलाड़ीहरूलाई सरकारले नै पठाएको छ, अब को खेलाड़ीहरू आफ्नो खर्चमा जानुभएको रहेछ भने त्यस्तो रहेछ भने यसरी हामीले हेरेर त्यसको निर्णय लिन्छौँ। आज हामीले खेलाड़ीहरूलाई नै सम्मान गरेर अहिलेसम्म अड्किएका जति पनि नगद पुरस्कारहरू छ त्यो हामीले उपलब्ध गराउने निर्णय हामीले गरिसकेका छौँ। सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैनथ्यो होला। प्रहरीले यसमा को को चाहिँ यता इन्भल्भ हुनुभएको छ सबैको खोजतलासी गर्दै नै छ, जुनसुकै पार्टीको भए पनि उहाँहरूले त्यसरी गर्नु भएको छ भने के सजाय हुनुपर्ने हो त्यो।
15: अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाका सभापति रवि लामिछानेले शंकास्पद सवारी पार्किङ प्रकरणमा दोषी जोसुकै भए पनि कार्यवाही हुने बताउनु भएको छ। मंगलबार संचारकर्मीसँग कुराकानी गर्दै उहाँले राजपाले शुरूदेखि नै उक्त घटनालाई गलत भन्दै निष्पक्ष छानबिन र जोशीमाथि कार्यवाहीका माग गरेको बताउनुभयो। राजपाका नेता कार्यकर्ता संलग्न भए पनि कार्यवाही हुन्छ कि हुँदैन भन्ने प्रश्नमा लामिछानेले जो भए पनि कार्यवाही हुन्छ र राजपाका नेता कार्यकर्ता भए पनि छुट नहुने स्पष्ट पार्नुभयो। राजपाका मन्त्रीको सवारीमा कालो सिसा रहेको विषयमा उहाँले कानून सबैका लागि सम्मान हुने भन्दै ट्राफिक प्रहरीले आवश्यक कार्यवाही गर्न सक्ने बताउनुभयो। प्रधानमन्त्री बालन शाहसँग भएको भेटबारे उहाँले सुकुम्बासी समस्या समसामयिक जान्ति र अन्य राष्ट्रिय विषयमा विस्तृत छलफल भएको जानकारी दिनुभयो। उहाँले सुकुम्बासी समस्या समाधान गर्दा सर्वसाधारणले दुःख नपाउने गरी अघि बढ्नुपर्ने विषयमा प्रधानमन्त्रीसँग विशेष छलफल भएको पनि बताउनु भएको छ। सुनौ उहाँको भनाई।
18: पार्टीले भनिसक्यो विज्ञप्ति निकाले सबभन्दा पहिला हामीले नै भन्यौं यो गलत चीज हो, यो हुनु हुँदैन, छानबिन हुनुपर्छ, कार्यवाही हुनुपर्छ, हामीले भनेको छौं, हामी त्यसमा अडिग छौं। पार्टीले एकदमै गम्भीरतापूर्वक जुन विज्ञप्ति प्राप्त भएको छ पार्टीले भनेको छ त्यसमा गम्भीरता तपाईँहरूले हेर्नुभयो होला हामीले जुन ढंगले त्यसमा भनेको छ। त्यस कारणले यसलाई अब इन्स्टेन्टली के गरियो तत्काललाई के गरियो त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। त्यस कारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौं। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो जुन चीज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ पार्टी यसमा अडिग छ।
19: राष्ट्रपाकै नेता कार्यकर्ता परे भने कारवाही हुन्छ हुँदैन
18: किन हुँदैन त्यस्तो पनि प्रश्न हो र राष्ट्रपाका नेता कार्यकर्ता राष्ट्रपा त्यो पार्टी हो जसले सबभन्दा पहिला आफ्नो सांसदलाई 72 घण्टाभित्र कार्यवाही गरेको राष्ट्रपालाई यो प्रश्न सोध्नुहुन्छ किन नहुने जो भए पनि हुन्छ त्यस्तो
19: कालै सिसा छ अहिले पनि
18: हटाउनु होला जुन मन्त्रीको हो ट्राफिक प्रहरीले मजाले राखेर त्यो उहाँले हटाउनुपर्छ अथोरिटी छँदैछ प्रहरीले कसैले हटाइहाल्छ।
19: तपाईँहरूको भेटघाटमा लिएर विभिन्न किसिमका समाचारहरू आएका छन् अलिकति ठ्याक्क पुष्टि गर्नुपर्ने दायित्व पनि होला दिन मिल्ने जति तपाईँहरूको बीचमा संवाद के भएको
18: विषयमा विशेष गरेर सुकुम्बासी समस्या समाधान गर्नको निमित्त जे कदम चाल्नु पर्ने थियो त्यसलाई प्रभावकारी बनाउनु पर्यो कुनै आम नागरिकले दुःख पाउनु भएन भन्ने विषयलाई त्यसको व्यवस्थापनका विषयलाई लिएर हामीले अझ बढी चिन्ता व्यक्त गरेर त्यसमा काम गर्यौं र अन्य विभिन्न उठेका विषयहरू छन् ती सम्पूर्ण विषयमा हामीले घनिभूत रूपमा छलफल गर्यौं। तीनै छलफलहरू हुन् राष्ट्रिय राजनीतिका विषयमा विभिन्न परिस्थितिका विषयमा भोलिको बाटोको विषयमा दुईटा शीर्ष नेता बीच हुने जुन राजनीतिक छलफल छ त्यो राजनीतिक छलफल त्यही ढंगले अगाडि बढेको एकदम सौहार्दपूर्ण राम्रो छलफलका रूपमा परिणाममुखी छलफल गर्यौं।
15: जनता समाजवादी पार्टीले

सरकारका गलत कदम विरूद्ध निरन्तर आवाज उठाइरहेको बताउनुभयो। साथै नागरिक अगुवा र संचार माध्यमसँग सहकार्य गरेर सरकारलाई थप जिम्मेवार बनाउन पहल गर्ने उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीको संसद उपस्थितिको विषयमा पनि उहाँले असन्तुष्टि जनाउनुभयो। संसदीय परम्परा अनुसार प्रधानमन्त्री संसदमा उपस्थित हुँदा प्रमुख प्रतिपक्षी दललाई पूर्व जानकारी गराउनु पर्ने भए पनि त्यसको पालन नभएको उहाँको भनाइ छ। राईले सरकारको गम्भीर राष्ट्रिय मुद्दाबाट ध्यान मोड्न खोजेको आरोप पनि लगाउनुभयो। पार्किङ विवाद, किर्तिपुर र सुकुम्बासी बस्तीका घटना तथा गणेश नेपालीको आत्मदह जस्ता विषयलाई ओझेलमा पार्न अन्य मुद्दा उछालिएको उहाँको दावी थियो। यी घटनाबारे सरकारले स्पष्ट जवाब दिए नागरिकको समस्याप्रति जिम्मेवार बन्नुपर्ने उहाँले माग गर्नुभएको छ। अब आर्थिक समाचार। पोखरामा नगरपालिकामा सञ्चालनमा रहेको सानो तथा मझौला उद्योगमा लगानी उत्साहजनक देखिए पनि दक्ष जनशक्ति अभाव, कर प्रणालीको जटिलता र वित्तीय पहुँच प्रमुख चुनौतीका रूपमा देखिएको छ। व्यवसाय प्रबन्धन केन्द्र र पोखरा रिसर्च सेन्टरले तयार पारेको उद्यम क्लिनिक प्रतिवेदन अनुसार 59% भन्दा बढी उद्योगमा 20 लाख रूपियाँ भन्दा बढी लगानी छ, तर 59% उद्यमीले दक्ष जनशक्तिमा बाहेको गुनासो गरेका छन्। 83% उद्योग 5 वर्ष भन्दा पुरानो छ भने 70% अझै एकल स्वामित्वमै सञ्चालन भइरहेका छन्। 51% उद्यमीले मात्र व्यवसाय योजना बनाएर काम गर्ने गरेका छन्। प्रतिवेदनले कर प्रशासनलाई अर्को ठूलो चुनौतीको रूपमा ल्याएको छ। 64% उद्यमीले कर सम्बन्धी तालिम आवश्यक रहेको बताएका छन्। 48% उद्योगले मात्र प्यान र 35% मात्र भ्याट दर्ता गराएका छन्। यस्तै 72% उद्यमीले ब्याङ्क वा सहकारीबाट ऋण नलिए व्यक्तिगत बचत वा पारिवारिक सहयोगबाट व्यवसाय सञ्चालन गरिरहेका छन्। डिजिटल कारोबारमा 67% उद्योगले क्यूआर कोड वा मोबाइल ब्याङ्किङ प्रयोग गरे पनि 74% अझै हस्तलिखित अभिलेख राख्ने गरेका छन्। प्रतिवेदनले कर सचेतना, सहुलियतपूर्ण ऋण, सिप विकास, डिजिटल लेखा प्रणाली, ब्राण्डरता र स्थानीय उत्पादनको बजार प्रबन्धनमा महानगरले विशेष पहल गर्नुपर्ने सुझाव दिएका छन्। अब विदेशको समाचार। नाइजेरियाको उत्तरी बेनु राज्यमा सप्ताहान्तमा भएको बन्दुकधारीको आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। घटनापछि आक्रोशित व्यवसायी वा स्थानीयवासीले विरोध प्रदर्शन गर्दै सड़क अवरूद्ध गरेका छन्। स्थानीय बासिन्दा र अधिकारीहरूको अनुसार आइतबार बिहान अटुमको स्थानीय प्रशासन क्षेत्र अन्तर्गत पर्ने अटुकको नोबी समुदायमा बन्दुकधारीले समूहले आक्रमण गरेको थियो। स्थानीयका अनुसार बिहान करिब 3:30 बजेदेखि 4:30 बजेसम्म भएको गोलीकाण्डमा स्थानीयले फुलानी गोठालासँग आबद्ध समूहको संलग्नता रहेको आशंका गरेका छन्। यद्यपि बेनु राज्य प्रहरीका प्रवक्ता उदयमे एडेटले घटनामा 8 जनाको मृत्यु भएको र 5 जना घाइते भएको जानकारी गराएका छन्। स्थानीयवासी र अन्य अधिकारीहरूले भने मृत्यु हुनेको संख्या कम्तीमा 18 पुगेको बताएका छन्। अब खेलकुदको समाचार। फिफा विश्वकप 2026 पहिलो सेमिफाइनल खेलमा युरोपेली महारथी स्पेनले फ्रान्समाथि 2-0 शानदार जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। डलासको स्टेडियममा भएको रोमाञ्चक र उच्च दबावपूर्ण भिडन्तमा स्पेनले फ्रान्सको लगातार तेस्रो पटक फाइनल पुग्ने सपनालाई चकनाचुर पारिदिएको छ। योसँगै स्पेन आफ्नो इतिहासमा दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भएको छ। विश्व फुटबलका शीर्ष वरियताका टोलीबीचको यो प्रतिस्पर्धालाई प्रतियोगिताकै सबैभन्दा ठूलो भिडन्तका रूपमा हेरिएको थियो। फ्रान्स आफ्नो इतिहासमा 8 पटक सेमिफाइनल खेल्दै लगातार तेस्रो पटक फाइनलमा पुग्न दाउमा थियो। फ्रान्सले सन् 2018 विश्वकप जितेको थियो भने 2022 अर्जेन्टिनासँग पराजित हुँदै उपविजेता बनेको थियो। अर्कोतर्फ स्पेनले यसअघि इतिहासमा एकपटक मात्र स्थात सन् 2010 फाइनल पुगेर उपाधि जितेको थियो। यो जितसँगै स्पेन दोस्रो पटक उपाधि नजिक पुग्ने अवसर पाएको छ भने फ्रान्स विरूद्ध पछिल्लो भेटमा लगातार जित निकाल्ने क्रममा युरो 2024 सेमिफाइनलको 2-1 नतिजालाई पनि दोहोऱ्याएको छ। खेलको शुरूआतदेखि नै दुवै टोलीले शारीरिक र रणनीतिक रूपमा कड़ा चुनौती प्रस्तुत गरेका थिए। खेलको 8 मिनटमा फ्रान्सको मिडफिल्डर आन्द्रियन रुबियोले पहिलो कार्ड बिहोरेपछि खेल थप कसिलो बनेको थियो। खेलको 22 मिनटमा स्पेनले पेनाल्टी अवसर प्राप्त गर्यो। यो महत्वपूर्ण अवसरलाई मिकेल ओयारजावालले सजिलै गोलमा परिणत गर्दै स्पेनलाई शुरूआती अग्रता दिलाए। पहिलो हाफमा 31 मिनटमा स्पेनका डिफेन्डर मार्क कुकुरियाले पहिलो कार्ड पाएका थिए र पहिलो हाफ 1-0 टुंगिएको थियो। खेलको 98 मिनटमा स्पेनका डिफेन्डर पेड्रो पोरोले उत्कृष्ट गोल गर्दै स्पेनको अग्रता 2-0 बनाए। खेलमा पकड़ बलियो बनाएपछि स्पेनले 74 मिनटमा पहिलो गोलकर्ता वायोराल वालको स्थान फेरन टोरेस र 84 मिनटमा दोस्रो गोलकर्ता पारोको स्थानमा मार्कोस लोरेन्टेलाई मैदान पठाएर रक्षा पंक्ति बलियो बनायो। खेलको अन्त्यतिर 86 मिनटमा स्पेनिस गोलरक्षक उनाई
सिमो

माथि खराब फल गरेपछि फ्रान्सका कप्तान किलियन एम्बापेले पहिलो कार्ड बिहोरेका थिए। यसअघि क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै अन्तिम चारमा यात्रा तय गरेको थियो भने स्पेनले बेल्जियमसँगको कठिन खेलमा मिकेल मिरेनोको गोलमाको मदतले 1-0 जित निकाल्दै सेमी फाइनलमा स्थान बनाएको थियो। यस विश्वकपमा हालसम्म केवल एक गोल मात्र बेहोरेको स्पेनले फ्रान्स विरूद्ध पनि उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै क्लिन सिट राख्न सफल भयो। उत्कृष्ट सामूहिक बल नियन्त्रण र अनुशासित खेलको मदतले स्पेन ऐतिहासिक दोस्रो विश्वकप उपाधि नजिक पुगेको छ भने फ्रान्सको सेमी फाइनलको यात्रा यही समाप्त भएको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको ऋण छापे रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागमा नजिक रहेको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती कर्णकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभरमा साधारणतया बादल लाग्नेछ। कोशी बागमती र कर्णकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको पहाडी र तराई भूभागको केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभाग र मध्य प्रदेश तथा बागमती प्रदेश गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आलोक अन्त्य भइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सारङ सर्विसेज र पोखरा पर्यटन परिषदको आयोजनामा पोखरामा नोमेन स्पेस क्याम्प फेस्टिभल आयोजना हुने। नेपाल टेलिकमको पूर्व एमडी सुनिल पौडेल भट्टराईमा दोषी ठहर। सुरक्षा उपायको व्यवस्थापनमा पोखरा महानगरपालिका सक्रिय। अव्यवहारिक नियमावली सच्याउन केन्द्र ल्यान कास्कीको आग्रह। सरकारद्वारा बिउ बिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत। सरकारले करार दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि त्यस विरूद्ध पीड़ित कर्मचारी विरोधमा। पोखराका 59% उद्योगमा 20 लाख भन्दा बढी लगानी। दक्ष जनशक्तिको अभाव सबैभन्दा ठूलो चुनौती। र फ्रान्सलाई हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश। रेडियो सफलता तयार पारेको बिहान 6 बजेको खबरसँग आलोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबरसँग लाउनेछ। हामी सब सफलताको पाइलामा अब केही सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई।
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।
4: सुन्न मन लाग्यो।
5: हेर न साङ्लो बरो, बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने। बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
7: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
8: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9087-15947, 9857-32575।
9: हेलो,
10: हजुर सन्चै, कस्तो छ हजुरलाई?
11: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
9: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
11: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
9: बारिस्ता, बारटेन्डर, सुस्तिनी किङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
9: वर्षौंदेखि देश विदेशका 5-स्तारीय होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
12: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
12: फोन नम्बर 061-57-9115।
13: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
14: घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
13: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
15: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
16: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-9585। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउ।
13: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
18: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
13: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
16: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
19: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
20: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
19: अनि कहाँ छ छोरा यो पसल?
20: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
21: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
20: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
19: पोखरा 2 बिन्दवासिनी बस पार्क,
20: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
19: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
20: मोबाइल नम्बर 9846059581,
19: 9166154।
22: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: दिदी म त चितवन जान लागेको, यस्तो घरको रेखदेख गरिदिनु ल।
1: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ। बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि।
0: नाइ दिदी, मलाई त के पनि थाहा छैन।
2: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौं, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौं।
3: जनहितका लागि रेडियो सफलता 103.4 MHz पोखरा।
2: स्टडी एब्रोड, जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061570736, 98560325, 98086-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061571430, 98560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।
4: Studio time.
5: It's 7 a.m.

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: यानी कामे गुरु।
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम उमंग सुन्न नभुल्नु।

0: hear yourself. Swayam ko awaaz lai sunnuhos.
1: हम जरा संसार की हवा को रोकने की कोशिश कर रहे हैं कि होना क्या चाहिए। मैं सोच रहा था, मैं हूँ पतंग, तुम हो पतंग, हम सब पतंग हैं, और जीवन की है ये डोरी। जब तक उड़ाने वाले के हाथ में वो डोरी न हो अच्छी तरीके से पकड़ी हुई, पतंग तो उड़ना मत, क्योंकि अगर उड़ गई बिना डोरी के तो कटी पतंग की तरह तू चलती रहेगी, अटकती रहेगी, कभी पेड़ में अटकेगी, कभी तार में अटकेगी, परंतु तेरा एक बात निश्चित है कि तू पतंग नहीं रहेगी, बिना डोर के पतंग नहीं रहेगी।
0: Hear yourself. स्वयं को आवाज में सुन लो।
2: फक्कर खाने को मतलब हो कि यस्ता चीजहरू फालिएका छन्, ढुङ्गाहरू फालिएका छन्, या यस्ता चीजहरू फालिएका छन् जसले हामीलाई ठेस लागोस्। तपाईँ के सोच्नुहुन्छ, हाम्रो जीवनमा यस्तो के छ जससँग ठेस लाग्छ? सुन्नुहोस्, म सुनाउनका लागि तयार छु सबै कुरा। सबै कुरा कुनै यस्तो चीज छैन जसले तपाईलाई ठक्कर दिनका लागि तयार नहोस्। जसका साना साना बच्चाहरू छन् उनीहरूले भन्छन्, बुवा बुवा, अनि तपाईँ अत्यन्तै खुशी हुनुहुन्छ, उनीहरूमा क्षमता छ तपाईलाई यस्तो ठक्कर दिने, तपाईलाई यसरी झार्ने कि तपाईँ पनि तीन छक्कै पर्नुहुनेछ। कयौं मानिस छन् विवाह गर्यो, धेरै खुशी छन्, विवाह नयाँ नयाँ विवाह दुवै तर्फबाट पत्रिकामा आउँछ नि, आगोले जलाइदिए केटीलाई, समाज जसको तपाईँले यति प्रभाव गर्नुहुन्छ ऊ ठक्कर दिनका लागि आउनेछ, ऊ लात हान्नका लागि आउनेछ, तपाईँको परिवारले तपाईँलाई लात हान्नका लागि आउन सक्छ। मैले भनिरहेको छैन कि आउने नै छ, आउन सक्छ, क्षमता छ, आएन भने त ठिकै छ, राम्रो कुरा हो, तर ठक्कर दिनका लागि, तपाईँलाई लात हान्नका लागि उनीहरूमा क्षमता छ। कुनै यस्तो चीज छैन, कुनै यस्तो चीज छैन, र यदि एउटा चीज छ जब तपाईँ लड्नुहुनेछ, जब तपाईँ लड्नुहुनेछ, यो भनिरहेको छैन कि तपाईँमा लड्ने क्षमता छ, यो भनिरहेको छैन मैले तपाईँ त अवश्य लड्नुहुनेछ, यो कुरा तपाईँलाई मन पर्दैन होला तपाईँ लड्नुहुनेछ अवश्य, कुरा हो उठाउने व्यक्तिको होला, कुरा त कुरा प्रबन्ध मिलाउनुको हो, होइन त, कुरा तयारी गर्नुको हो। जहाँ तपाईँ जाँदै हुनुहुन्छ त्यहाँ पानी भेटिएन भने केही छैन, पानी आफूसँग लिएर जानुहोस्। जहाँ जाँदै हुनुहुन्छ त्यहाँ खाना भेटिएन, केही छैन, भजन छ नि, भुले मन समझ के लाद लदनिया, अहिले नै गर्नुहोस् जे गर्नु छ, तर तयारी अवश्य गर्नुहोस्, जब लड्नुहुनेछ उठाउने व्यक्तिको हुनेछ। तयारी गर्ने कुरा हो, तयारी जसलाई तयारी भनिन्छ, तयारी गर्नुहोस्, अवश्य लड्नुहुनेछ। ढुङ्गाहरूमा एउटा ज्याकेट हुन्छ, त्यसलाई भनिन्छ लाइफ ज्याकेट, त्यो लगाइदिन्छ मानिसलाई ताकि यदि कोही झरिहाले पनि नडुबोस्, यदि पानीको जहाजमा छ भने सिपालु भन्दा सिपालु मान्छे पनि झरोस्, चिप्लियोस्, यदि कसैले भनोस् मलाई त पौडिन आउँछ, ठिक छ, राम्रो कुरा हो, तपाईँलाई पौडिन आउँछ, तर कति दिनसम्म पौडिनुहुन्छ? यही त समस्या छ नि समुद्रमा, कति दिनसम्म पौडिनुहुन्छ? एक दिन, सारा दिन कति माइल पौडेर जानुहुन्छ। तर तयारी गरियो, यदि खस्यो भने जानी जानी होइन, झरिहाल्यो भने कमसेकम ज्याकेट त हुनेछ र त्यसको रंग पनि यस्तो हुन्छ टाढेबाट देखिन्छ। यदि खोज्नका लागि कोही आयो भने उसले देख्नेछ तपाईँ कता हुनुहुन्छ। कतिपयमा त ससाना लाइट पनि हुन्छन् र एउटा ट्रान्समिटर पनि हुन्छ ताकि थाहा होस् कता छ त्यो व्यक्ति। तयारी गर्नुभयो, तपाईँ अवश्य लड्नुहुनेछ। तर के प्रबन्ध गर्नुभएको छ यो संसारमा तपाईँले? जब तपाईँ लड्नुहुन्छ उठाउने व्यक्ति को होला? घड़ी हेरी नरहनुहोस्। यदि घड़ी हेरिरहनु भयो भने र एक दिन यो घड़ीले तपाईँलाई हेर्न आउनेछ र जुन दिन यो घड़ीले तपाईँलाई हेर्न आउनेछ तपाईँको हेर्नु, बोल्नु, हिँड्नु, घुम्नु, सोच्नु, हाँस्नु, रुनु सबै बन्द हुनेछ। हुन्छ कि हुँदैन? तपाईँलाई थाहा छ तपाईँको अन्तिम निशानी यो संसारमा हुन्छ मानिसको मृत्यु प्रमाणपत्र। डाक्टरले बनाउँछन् त्यसलाई। त्यसमा के लेख्छन् थाहा छ? तपाईँको नाम र टाइम। त्यति बेला आउनेछ तपाईँको घड़ी जब डाक्टरले हेर्नेछन् आफ्नो घड़ी। यति बजे, यति गते, यति साल, यो महिना, यति घण्टा, यति मिनट, उनको हस्ताक्षर र तपाईँ जानुभयो। तपाईँ जानुभयो। अब तपाईँका नातेदारहरू सबैले यो प्रमाणपत्र लिएर हिँड्ने छन्, तपाईँको ब्याङ्कमा जानेछन्। यदि ब्याङ्कमा केही पैसा बचेको छ भने त्यो प्रमाणपत्र देखाउनेछन् कि तपाईँको निधन भयो र उनीहरूले तपाईँको पैसा हडप्नेछन्, जुन पैसा तपाईँले एकदमै बचाएर राख्नु भएको थियो सुरक्षित साथ। चोरले चोरेर नलगोस्, आफूले हस्ताक्षर गरेको आफ्नो ब्याङ्क बुक, आफ्नो चेक बुक सबै लुकाएर राख्नु भएको थियो नि, त्यो सबै खानेछन्। घर जसलाई तपाईँले आफ्नो घर भन्नुहुन्छ, आफ्नो घर, मेरो घर, त्यो कोही अरूको हुनेछ। हुनु नै छ, यो हुनु नै छ। एक दिन जब म दिल्लीबाट आइरहेको थिएँ हेलिकप्टरबाट, मैले देखेँ ठाउँ ठाउँमा पहाड़मा किल्ला बनाइएका छन्। राजस्थानमा किल्ला लगाइएका छन्। अहिले त्यहाँ कोही पनि बस्दैनन्, कोही पनि बस्दैनन्। एउटा जमाना थियो मानिसले बनाए, हातले बनाए, मशिन त थिएन, हातले बनाए। मानिस पनि थिए, आउँथे, जान्थे, गाउँथे पनि, सबै थोक थियो। तर उनीहरूले ठानेका थिए कि जस्ताको त्यस्तै रहनेछ, यस्तो बलियो किल्ला बनाउँदैछौ यो त केही पनि हुने छैन। शत्रुले पनि यसमा हमला गरे केही हुने छैन। तर समयले, उनीहरूले समयलाई शत्रु ठानेनन्, तर त्यसले आक्रमण गर्यो। समय रूपी शत्रुले आक्रमण गर्यो र आज त्यस किल्लाको धेरै थोर इँटा मात्रै बचेको छ, नत्र त केही पनि बचेको छैन। यो तपाईँलाई पनि हुनेछ, सबैलाई भएको छ। तर सबभन्दा ठूलो कुरा छ त्यस दिनको होइन, आजको दिनको कुरा छ। सबभन्दा ठूलो कुरा छ आजको दिनको। गुरु बिन कौन बचावे, यमने बाहा पकडी। समाति राखेको छ उसले। जुन दिन तपाईँ जन्मिनु भयो नि, जुन दिन जति सेकेण्डमा तपाईँले आफ्नो पहिलो श्वास लिनुभयो नि, यमराज पनि त्यही थियो। उसले आफ्नो पासो, डोरीको पासो तपाईँको खुट्टामा बाँधिदियो। अब उसले पर्खिरहेको छ र एक दिन उसलाई थाहा छ, धैर्यता छ उसँग, आउनुहुनेछ, आउनुहुनेछ। तर कुरा यमको होइन, कुरा उनको हो। मार्ने वाला भन्दा बचाउने वाला ठूलो हो, मार्ने व्यक्ति भन्दा बचाउने व्यक्ति ठूलो हो। र कसले बचाउन सक्छ तपाईँलाई? कसले बचाउन सक्छ? गुरु महाराजी किन बचाउन सक्नुहुन्छ? तपाईँलाई ज्ञान दिएर, कोसँग जोडिदिनुहुन्छ अलख पुरुष अविनाशीसँग। तपाईँको नाता अविनाशीसँग जोडिनेछ। तपाईँको नाता अविनाशीसँग जोडिनेछ। जोड्नुहोस्, त्यो सच्चा नाता हो। अविनाशीसँग सम्बन्ध गाँस्नुहोस्। तपाईँले काका भाइ ती सबसँग नाता जोड्नु भएको छ, अब ती अविनाशीसँग नाता जोड्नुहोस्। आफ्नो जीवन सफल बनाउनुहोस्।
0: थप जानकारीका लागि premrawat.com अथवा 01590-1765 र 98-43-1650-11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ। त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सधैँ कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुस्ती मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
12: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9855-28104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
5: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
1: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98-11-62-63-983, 98-5-60-52-855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, भक्त विशाल बजार।
9: बाल बालिकाका लागि स्वर्ण बिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
10: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक, मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्ण बिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
9: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
10: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
9: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
10: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
9: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
10: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
9: अनुरोध गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की
10: फोन नम्बर 061-563-528 मोबाइल नम्बर 98-560-55-28
11: होइन ए बुढा बिहान बिहानै काई नलाकाउ
12: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
13: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टील आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै जने एउटा सद्भाव अमन जैन साच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस् स्वस्थ होस् सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
5: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घर नापा ठिकै छ।
6: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
7: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
8: मदन भण्डारी साँच्चै नेपालको कम्युनिस्ट आन्दोलनलाई जोडेर हामी एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
2: मानव अधिकार र पत्रकारिता
7: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
9: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।
10: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।

नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ। पूर्वीय दर्शन सनातन सभ्यताको विषयमा छलफल गर्नेछौ। त्यो सँगसँगै विभिन्न नेपालका धार्मिक तीर्थस्थलहरू

0: विषयमा पनि छलफल गर्नेछौ किनभने केदारेश्वर महादेव मधेश्वर आश्रमका पीठाधीश परम पूज्य गुरूजी चितखण चैतन्य ज्यूको नेतृत्वमा विभिन्न ठाउँमा रहेका तीर्थस्थलहरू जस्तै गोसाई कुण्ड, दामोदर कुण्ड, पाथिभरा माता लगायत विभिन्न स्थानमा चाहिँ तीर्थ गरेर पछिल्लो समय एक वर्षको बीचमा विभिन्न ठाउँमा पुगेर आउनु भएको छ भने अहिले पछिल्लो समय दामोदर कुण्ड पुगेर त अस्ति मात्र यहाँहरू फर्किनु भएको छ। यसकारण तीर्थस्थलको महत्वको विषयमा पनि हामी छलफल गर्नेछौ। हामीसँग हुनुहुन्छ छलफलका लागि केदारेश्वर महादेव मणि सेवा आश्रमका पीठाधीश परम पूज्य चितखण्ड चैतन्य महाराजी हुनुहुन्छ, उहाँसँगको कुराकानी शुरू गर्नेछौ। गुरुजीलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद, नमस्कार सबैलाई।
0: हजुर, कस्तो रह्यो गुरुजी दामोदर कुण्डको यात्रा चाहिँ कस्तो रह्यो?
1: अत्यन्त आनन्ददायी र साथमा एउटा प्रेरणादायी पनि रह्यो। अनेक अनुभूतिहरू, यो यात्रा भनेको अत्यन्त रमाइलोको साथमा कठोर पनि, अलिक गाह्रो, किनभने त्यो हाम्रो नेपालको भौगोलिक विचित्रता रहेको देशमा त्यो दामोदर कुण्ड अलि कष्टप्रद यात्राहरूमध्ये सायद नेपालको अति नै कष्टप्रद यात्रा होला जस्तो लाग्छ। मार्गको अभाव अनि त्यो हाई लाग्ने अब दुर्भाग्यले हुनुपर्ने सुविधा, तीर्थयात्राहरूले हुनुपर्ने पाउनुपर्ने सुविधा पनि अहिलेसम्म नभइसकेको कारणले केही केही हुन त यात्रा साधनमा थोरै कठिनाइहरू आउनु स्वाभाविक हो, कठिनाइहरूको पार्ने गरी साधना सम्भव हुँदैन। तर पनि समाजले भनौँ अथवा सरकारले जति पर्यटनको विकासको लागि, तीर्थयात्रीहरूको सहयोगको लागि, सहजता सुविधाको लागि जति ध्यान दिनुपर्ने हो त्यति ध्यान नगइसकेको, यदि ध्यान दिएर यदि त्यो मार्गलाई सकेसम्म सहज सुविधायुक्त बनाउन सकेको भएदेखि अझै तीर्थयात्रीहरूको, श्रद्धालुहरूको र अन्य पर्यटकहरूको पनि त्यो ठाउँमा आवागमन धेरै हुने अवस्था छ र त्यसले अवश्य पनि त्यो तीर्थक्षेत्रको र पर्यटन व्यवसायलाई चाहिँ अझै राम्रो वातावरण बनाउँछ जस्तो हामीले अनुभव गर्यौं। हाम्रो सात दिनको यात्रा थियो। 22 गते पोखराबाट प्रातः हामी लगभग 6 बजे प्रस्थान गरेका थियौं र हामी 28 गते रात्रि आफ्नो आश्रम पुग्दा मलाई 11:15 बजेको थियो। यसरी समग्रमा बीचबीचमा थोरै कठिनाइहरू पनि आए, चुनौतीहरू पनि आए, तर समग्रमा सुखद अनुभूति र परमात्माको, यद्यपि परमात्मा व्यापक हुनुहुन्छ, सर्वत्र हुनुहुन्छ, तर पनि कोही स्थान विशेष, त्यो समय विशेषले परमात्मालाई प्रकट गर्ने एउटा साधन बन्दछ। जस्तै एक दुईवटा उदाहरण मैले दिने गर्दछु। हावा सर्वत्र व्यापक छ, वायु सर्वत्र छ, तर पनि गाडीको टायर पञ्चर भयो भने त्यो गाडीलाई, गाडीमा हावा भर्नको लागि मसिनमा, ग्यारेज इत्यादिमा जानुपर्छ। व्यापक हावालाई एउटा मसिनको माध्यमले त्यो गाडीको पहियामा भर्ने त्यो एउटा साधन हो। शरीरमा रक्त, सम्पूर्ण क्षेत्रमा रक्त सञ्चारित भएको छ, सर्वत्र रक्त छ, तर पनि रक्त निकाल्नको लागि र अर्कै रक्त यदि दिनुपर्यो भनेदेखि एक नसा विशेष डक्टरले पनि एउटा नसाको माध्यमले रक्त निकाल्छ अथवा रक्त प्रवाहित गर्छ ठिक त्यस्तै प्रकारले सर्वत्र व्याप्त रहेको व्यापक रहेको त्यो परमात्मालाई प्राप्त गर्ने एक माध्यम भनौँ एक साधन भनौँ यी हाम्रा मठ मन्दिर र तीर्थस्थलहरू हुन् त्यो सर्वत्र व्याप्त भएको निराकार ब्रह्मलाई निराकार त्यो चेतन तत्वलाई सामान्य व्यक्तिले सहजतापूर्वक सुगमतापूर्वक प्राप्त गर्न सक्दैन त्यसकारणले तीर्थहरूको माध्यमले साधनाहरूको माध्यमले मठ मन्दिरहरूको माध्यमले परमात्मालाई विस्तारै अनुभव गर्नको लागि चाहिँ यी महत्वपूर्ण मार्गहरू हुन् यही नै मार्गहरूमध्ये एक तीर्थस्थल यो तीर्थ भनेको पवित्र जहाँ परमात्माको साकार स्वरूप स्थित छ जहाँ गएर परमात्माको अनुग्रह गर्न सकिन्छ हो त्यस्तो तीर्थस्थल मध्ये एक दामोदर कुण्ड महत्वपूर्ण तीर्थस्थल हो त्यो दामोदर कुण्डको महत्वको विषयमा हाम्रो शास्त्रहरूमा हामीले के प्रमाण पाउँछौ भने दामोदर शब्द भगवान श्री कृष्णको एक नाम हो पौराणिक आख्यान अनुसार कुबेरका दुई सन्तति नल र कुबर ती दुई पुत्र छन् उसका र ती नल र कुबर धनको उन्मादले गर्दाखेरि धनको अभिमान उनमा छ किन पिता कुबेर देवताहरूका चाहिँ धनपति भनेर भनिन्छ अनि ऊ हमेसा क्रीडा गर्ने रमाइलो गर्ने त्यस्तै कुनै समयमा सरोवरमा ऊ स्नान गरिरहेका थिए भगवान देवर्षि नारदजीको आगमन भयो देवर्षि नारदजीलाई देखेर पनि उनमा त्यो मदको कारणले देवर्षि नारदको सम्मान हुन सकेन उनीहरूबाट अनि देवर्षि नारदले उनकै कल्याणको लागि उनलाई एक श्रापको रूपमा वरदान दिनुभयो तिमीहरू एक चेतनशील प्राणी भएर पनि हात्ती जस्तै मदमत्त भएका छौ त्यसकारणले तिमीहरूलाई वृक्षको योनि प्राप्त होस् भनेर उनीहरू वृक्षको योनिमा गए जो यमलार्जुन नामले प्रसिद्ध भयो र भगवान श्री कृष्णको अवतारको समयमा तिमीहरूको उद्धार हुनेछ भनेर उहाँलाई यो आशीर्वाद पनि दिनुभयो र द्वापर युगमा भगवान श्री कृष्णको अवतार भयो र ती नल र कुबेरको वृक्षको योनिमा जन्म उनको उत्पत्ति भयो नन्द बाबाको आँगनमा र भगवान श्री कृष्णको बाललीलाको क्रममा एक दिन माता यशोदाले भगवान श्री कृष्णलाई दाम्लोले बाँधिदिनु भयो दाम भनेको त्यो दाम्लो भयो डोरी रज्जु उदर भनेको पेट त्यो उदर पेटमा चाहिँ दाम्लोले बाँधेको भएर कृष्णको नाम दामोदर भयो अनि भगवान श्री कृष्णको दर्शन पाएपछि भगवानले उनलाई उद्धार गरिदिनुभयो तर उनलाई त्यो नलकुबेरलाई विशेष रूपमा साप विमोचन चाहिँ त्यो नेपाल क्षेत्रको त्यही दामोदर कुण्ड जहाँ प्रत्येक वर्ष सैकडौं श्रद्धालुहरू जानुपर्ने हुन्छ त्यो कुण्डमा स्नान गरिसकेपछि मात्रै ती नल र कुबेर फेरि आफ्नो स्वरूपमा आउन सफल भए र त्यो देवर्षि नारदजीको साप पूर्ण निवृत्ति भयो भन्ने कुरा त्यो हाम्रा ग्रन्थहरूमा एउटा यो प्रसङ्ग आउँछ र त्यो जहाँ अन्य कुनै पनि प्रकारका वृक्षहरू झारपात छैनन् त्यो पवित्र ठाउँमा चाहिँ त्यो कुशहरू पर्याप्त रूपमा कुशहरूको उत्पत्ति हुन्छ र कुनै समयमा सृष्टिको आदिमा भगवान वराह ले चाहिँ समुद्रबाट प्रकट समुद्रबाट यो पृथ्वीलाई उद्धार गर्ने क्रममा प्रथम पटक चाहिँ दामोदर कुण्ड क्षेत्रमा उहाँको प्राकट्य भयो र उहाँले आफ्नो शरीरबाट त्यो जल शरीरमा समुद्रको जल शरीरलाई यसो हलचल गरेर त्यो जललाई बाहिर निकाल्ने क्रममा शरीरबाट अलग गर्ने क्रममा त्यो भगवान वराहको रौँबाट प्रकट भएको जुन कुशाहरू हो कुश यज्ञको लागि अति पवित्र मानिन्छ। यसरी धेरै प्रकारका हाम्रा पौराणिक ग्रन्थहरूमा त्यो क्षेत्रको महिमाबारे महत्वबारे वर्णन गरिएको छ। त्यस्तै त्यहाँ फेरि कुनै मन्दिर या कुनै विशाल कुनै देवको प्रतिमा भन्ने छैन। त्यो त्यहाँ कुण्ड अनेक कुण्ड छ, दुग्ध कुण्ड छ, ताम्र कुण्ड छ, निरुद्र कुण्ड छ, होइन त्यो अब आजभरि चाहिँ त्यो दामोदर कुण्डको जुन वास्तविक दामोदर कुण्ड हो जहाँ भन्ने गरिन्छ तुलसीको पत्र त्यो जलमा स्थापना गरिसकेपछि जलमा राखेपछि त्यो कुण्डमा राखेपछि तुलसीको पत्र भुइँमा गएर डुब्न जान्छ, त्यहाँबाट शालिग्रामको रूपमा भगवानको प्राकट्य हुन्छ। तर जहाँ आज सर्वसाधारण रूपमा सबै जाने जुन ठाउँ हो त्योभन्दा पनि लगभग दुई तीन दिन अझै माथि चढेपछि त्यो स्थान आउँछ जो अति नै विकट छ र सबैलाई आज जानको लागि सायद प्रशासनबाट पनि निषेध भएको छ, त्यो अत्यन्त जोखिमपूर्ण भएको कारणले। यसरी यो तीर्थहरू आफैमा एक पूर्ण परमात्माको स्वरूपको रूपमा स्थित छन्। त्यस्तै क्रममा नेपालको अत्यन्त प्रमुख विकट तर अति महत्वपूर्ण तीर्थयात्रा तीर्थ क्षेत्र दामोदर कुण्डको रहेको छ। त्यो दामोदर कुण्डको यात्रा गर्ने क्रममा हामी भगवती बागलुङ कालिका देवीको दर्शन गर्दै अनि अब उता गइसकेपछि फेरि सबैको एउटा इच्छा मनको भावना हुँदो रहेछ कि अपर मुस्ताङ गइसकेपछि नेपाल र चीनको जुन नाका कोरला नाका हुन रहेछन्। अब यो प्रसङ्ग आएपछि मैले आफ्नो मनको कुरा पोख्नै पर्छ। त्यहाँ गइसकेपछि त्यो कोरला नाका गइसकेपछि मनमा धेरै पीडा पनि भयो, दुःखको अनुभूति पनि के भयो भने त्यही स्थान उही हो, क्षेत्र आवागमनको क्षेत्र चाइनापट्टि पनि उस्तै विकट छ, हाम्रो नेपाल पनि पट्टिपट्टि उस्तै विकास छ र नेपाल भन्दा पर त्यही क्षेत्रमा चाइनातर्फ चाहिँ एकदम विशाल विशाल भवनहरू छन्, बिल्डिङहरू, सम्पूर्ण सुविधाहरू छ, सैनिकहरूलाई पूर्ण सुविधा छ, ठूला ठूला तोपहरू नेपालतर्फ तानिएका छन्, यतातर्फ उसलाई निशाना बनाइएको छ, आउने जाने साधन पनि अति सुन्दर छ, यो मार्गहरू दिव्य बनेका छन्। तर हाम्रो नेपालतर्फ चाहिँ कस्तो छ भने त्यो पालमा सैनिकहरू बस्नु परेको छ, सामान्य पालमा, न कुनै सुविधा छ, न आउने जाने बाटो छ, न बस्ने राम्रो व्यवस्था छ, मनमा त्यो पीडा पनि त्यहाँ हेर्नु पर्यो। चाइना जस्तो विशाल नबनाउन सके पनि कमसे कम दुई चारवटा एउटा सुविधायुक्त भवन बनाइदिएको भएदेखि, मार्ग थोरै पनि सहज बनाइदिएको भएदेखि हाम्रो देशको सीमा सुरक्षामा रहेका त्यही सुरक्षाकर्मीहरूलाई केही न केही सन्तोष हुन्थ्यो होला र हामीलाई पनि देख्दाखेरि चलो हाम्रो नेपालको तर्फ पनि केही न केही भएको रहेछ भन्ने हुन्थ्यो होला। तर एकदम हाम्रो तर्फ एकदम शून्य छ। अब त्यो पिलर बनाएको छ, सानो पिलर छ, त्यो पनि चाइनाले बनाइदिएको भन्ने हामीले सुन्यौँ, अब हो होइन हामीलाई थाहा भएन, तर जे होस् त्यो अवस्था पनि देख्यो, मनमा जाएपछि पीडा भयो। त्यति पनि गर्न हाम्रो सरकारले सकेन, यो सरकारप्रति मेरो गुनासो, चाहेको भएदेखि त्यो अवश्य पनि सरकारले चाहने हो गर्ने हो भनेदेखि यत्रो विशाल समय भइसक्यो, त्यो केही न केही त गर्न सकिन्छ, तर त्यो भएन, भएको छैन। यसरी त्यहाँको त्यो सबै दृश्य हेर्दै अपर मुस्ताङका त्यो जुन भूगोल छ, त्यहाँको जुन दृश्यावलोकन छ, त्यो गाडीबाट हेर्दै जाँदाखेरि त्यो झारपात रहित भए तापनि, कुनै वनस्पति नभए तापनि, त्यो पर्वतहरूको जुन रचना शैली छ, साक्षात कुनै विशाल मन्दिर

0: भए जस्तै प्रकृतिले त्यस्तो बनाएको छ, साक्षात विशाल मन्दिर आजभोलिका ती वैज्ञानिक युगले बनाएका मन्दिरहरूमा पनि त्यो सबै कलाकृति छैन होला। जो कलाकृति हाम्रो मुस्ताङका विभिन्न त्यो पर्वत श्रृङ्खलाहरूमा रहेका जुन देवालयको आकारमा बनेका जुन पर्वतहरू छन् ती सबैको दृश्यावलोकन गर्दै हामी बिस्तारै पुग्यौं गन्तव्यमा। अब तर अब यो भगवानको प्रेरणा भनौँ अथवा आफ्नो कमजोरी भनौँ, म चाहिँ त्यो भीमेठाँटी भन्ने ठाउँ छ, भीमेठाँटी भन्ने ठाउँसम्म पुग्दाखेरि अब मेरो औषधि पनि नखाने, अब घोडाको सहयोग पनि नलिने भन्ने आफ्नो एउटा मनको हटले गर्दाखेरि अब हामी त्यो ठाउँमा साँझ 6 बजे पुगेका थियौँ। बाटैदेखि शिरमा पीड़ा हुने, टाउको दुख्ने भएको कारणले मैले निश्चय गरेको थिएँ, यदि प्रातःकालसम्म ठिक भयो भने पैदल यात्रा गर्ने, होइन भने यही विश्राम गर्ने भनेको कारणले यो शिरले गर्दाखेरि म अगाडि चाहिँ दामोदर कुण्डसम्म यो भौतिक रूपमा शारीरिक रूपमा दामोदर कुण्डसम्म म पुग्न सकिनँ यो यात्रामा चाहिँ अहिलेको यात्रामा। तर हाम्रो साथमा हामी लगभग 50 जनाको हाम्रो समूह थियो, एक बस र एक यो स्कर्पियो र साथमा 2 जना अति जोशीला युवाहरू, यसमा एक सपरिवार पनि थिए, एक जोशीला युवाहरू पनि थिए। उहाँहरू चाहिँ यहाँदेखि नै उहाँसम्म त्यस्तो विकट यात्रामा पनि उहाँसम्म आफ्नो मोटरसाइकलमा यसरी 50 जनाको हाम्रो टिम थियो। ती सबै अब म त 1-2 जना सहित त्यही भीमेठाँटीमा बसे र उहाँहरूमा फेरि अरू बाँकी सबै चाहिँ कोही घोडामा जानुभयो र कोही चाहिँ लगभग 18 जना चाहिँ पैदल प्रातःकाल 3 बजे 25 गते अनि 26 गते प्रातःकाल 3 बजे उहाँहरूको प्रस्थान भयो र बाँकी घोडामा जानेवाला चाहिँ उहाँहरू लगभग 8-8:30 बजे घोडामा प्रस्थान गर्नुभयो र उहाँहरू चाहिँ त्यही 26 गते साँझ 25 गते नै साँझ उहाँहरू पुग्नुभयो 8-6 बजेतिर र जुन पैदल जानुभएको थियो उहाँहरूलाई चाहिँ कहीँ बाटोमा पनि अप्ठ्यारो भयो, गर्दा गर्दै उहाँहरू पनि 10-10:30 बजेसम्म रात्रिको 10-10:30 बजेसम्म 25 गते नै उहाँहरू पुग्नुभएर प्रातःकाल एकादशीको पावन अवसर पारेर उहाँहरू प्रातःकाल स्नान अनि जप लाख बत्ती हाम्रा नेपालीहरूको एउटा मनमा विशेष भावना हुन्छ, जुन अनुष्ठान गरे पनि जहाँ गरे पनि लक्ष बत्ती प्रज्वलन गर्ने चाहना हुन्छ। एकजना केदारनाथ तिमिल सिन्हा नामका सज्जनले लक्ष बत्तीको पनि तयारी गर्नुभएको थियो, त्यो लक्ष बत्ती पनि प्रज्वलन गरेर फेरि उहाँबाट प्रस्थान गरेपछि बिहान 8 बजे प्रस्थान गर्नुभयो र घोडामा जो हुनुहुन्थ्यो उहाँहरू चाहिँ 3:30-4 बजेसम्म सबै फर्किनुभयो त्यो हामी बसेको प्रतीक्षा गरिरहेको ठाउँमा भने र त्यसका 5 जना ती पदयात्रीहरू पनि साथै आउनुभयो, जस्तै उहाँहरूको थियो र पछि फेरि अन्य पदयात्रीहरू कोही 9:30 बजे आउनुभयो, कोही 11 बजे आउनुभयो, कोही 2 बजे आउनुभयो र 3 बजे 3:30 बजेसम्म चाहिँ सबै यात्रीहरूको त्यहाँ उपस्थिति भएर फेरि हामी त्यहाँबाट प्रस्थान गरेर सकुशल सबै त्यो जोखिमपूर्ण के छ त भन्दाखेरि अत्यन्त भिरालो बाटो छ, अब त्यो घोडामा चढे पनि अब घोडाले थोरै पनि सावधान हुन सकेन, घोडालाई सम्हाल्न सकेन भने त्यो घोडाले फेरि फालिदियो भने फेरि सिधा तल कहाँ जान्छ त्यो थाहा हुँदैन। यसै हाम्रो यात्रामा पनि स्थान गरेर फर्किसकेपछि एकजनालाई त्यस्तै घोडाले परिस्थिति पारेछ, तर भगवत कृपा उहाँको साधनाको फलस्वरूप उहाँले कुनै एउटा हिन्दीमा कथा बढ्छ मर्तेको तिम्केका सहारा भने जस्तै उहाँले एउटा सहारा भएछ अनि घोडावालाहरू पनि त्यो कुदेर उहाँलाई फेरि सकुशल फेरि फर्काएर ल्याएर घोडामा राखेर अहिले सामान्य चोटपटक छ। तर जे होस् जोखिमपूर्ण भए तापनि अत्यन्त आनन्ददायी यात्राहरू सबै सम्पन्न गरेर सबै खुसी हुनुभयो। 29 गते फेरि हामीले त्यो तीर्थ पठाएपछि गर्ने यज्ञान्त जुन अनुष्ठान साधना हवन इत्यादि गरेपछि सबै फेरि तीर्थ भोज भन्ने हाम्रो नेपालमा चलन छ त्यो सबै केदारेश्वर मन्दिरमा सम्पन्न भयो र अहिले अब हामी अब सबै खुसी छन् सबै आनन्दित छन्। यसरी यो दामोदर कुण्डको तीर्थयात्रा संक्षेपमा रमाइलो अति आनन्ददायक सबैले वहाँ परमात्मा नारायणको दर्शन गरे जस्तै भगवानको अब जो आफ्नो भाव अनुसार या जिनकी रही भावना जैसी प्रभु मूर्ति तिन देखी तैसी जसको जस्तो भावना हुन्छ उसै अनुसार उसले परमात्माको दर्शन गर्छ। कसैले उहाँ भगवान नारायणको दर्शन गर्नुभयो कसैले भगवान सदाशिवको दर्शन गर्नुभयो भावना अनुसार सबैले दर्शन गरे। म चाहिँ त्यही बसी बसी सबैमा परमात्माको भाव राख्दै त्यही बसेर फेरि सबैलाई यता ल्याउने अब मेरो जिम्मेदारी मेरो अग्रसरतामा भएको कारणले सबैको प्रतीक्षा गर्नु मेरो कर्तव्य दायित्व पनि थियो त्यस कारणले सबैलाई लिएर फेरि आएर सम्पन्न
1: सबैजना एकैचोटि नफर्किएर अब कति होइन कति बेला फर्किनुहुन्छ भनेर प्रतीक्षाको घडी त एकदम ढिला चल्छ।
0: त्यो समयमा अब के हुने हो कस्तो हुने हो कति दुःख पाउनुभयो होला बाटामा भन्ने मनमा एउटा उत्सुकता थियो र त्यो उत्सुकताले फेरि एउटा केही फाइदा दियो भने त्यो समयमा भगवानकै याद आउँदो रहेछ। फेरि फेरि जब समस्या पर्छ अनि भगवानको याद हुन्छ म त्यो ठाउँसम्म यो शारीरिक रूपमा पुग्न नसके पनि नपुगे पनि अब मानसिक रूपमा अब सबैले दर्शन गराएपछि उहाँहरूको दर्शन गरेपछि मलाई त्यति भयो। अब फेरि त्यो रातभरिको त्यो प्रतीक्षामा गर्दाखेरि भगवानकै चाहिँ चिन्तन भइरहेको एक रातभरि त्यस कारणले मलाई उहाँ पुग्न नसकेकोमा कुनै पश्चाताप पनि हुने कुरा आएन। अब चाहेको भएदेखि त गइन्थ्यो पनि तर यता पनि थोरै
1: त्यो भौगोलिक विकटता भएको ठाउँमा अलिकति सचेतै हुँदाखेरि राम्रो
0: सचेत हुँदाखेरि त्यहाँ जाँदाखेरि अत्यन्त तयारीका साथमा र आफ्नो हृदयलाई अलि दह्रो बनाएर जानुपर्छ न थोरै डरायो भनेदेखि चाहिँ
1: झन् त्यो डरले कमजोर बनाउँदै लैजान्छ। गुरुजी पछिल्लो समयमा यसरी तीर्थस्थलको यात्रा गर्ने क्रम चाहिँ बढेको छ विभिन्न संघ संस्थाहरू पनि गइराख्नुहुन्छ यसलाई एउटा धार्मिक कर्मकाण्डको रूपमा हेर्ने अथवा यो आत्मशुद्धि अथवा आत्मबोधको यात्राको रूपमा हेर्न सकिन्छ कसरी हेर्नु?
0: यो अहिले जुन यो तीर्थस्थलहरूमा या यस्ता पावन क्षेत्रहरूमा या हिमालयहरूमा जाने जुन प्रक्रिया छ त्यो मैले अनुभव गर्दाखेरि पाठीबाट जाँदा पनि गोसाई कुण्ड जाँदा पनि र दामोदर कुण्ड जाँदा पनि मैले के देखेँ भने मुख्य रूपमा दुई प्रकारका यात्रीहरू छन्। एक त यो ट्रेकिङ भन्ने एउटा शब्द छ नि यसको माध्यमले रमाइलोको लागि जाने र अर्को विशुद्ध तीर्थयात्राकै लागि जाने यो दुई प्रकारका मैले यात्राहरू देखेँ। तर जे होस् जो ट्रेकिङको लागि गएका व्यक्तिहरू पनि उहाँ पुगिसकेपछि अवश्य त्यो धामको दर्शन गर्छन् उहाँ स्नान गर्छन् उहाँ यदि कोही देवी देवताको यदि विग्रह छ भने उसको पूजा गर्छन् उहाँहरूको पनि दुवै काम भएको छ र जो तीर्थयात्रा विशुद्ध तीर्थयात्राको दृष्टिमा जानुभएको छ उहाँहरू पनि उहाँ पुगिसकेपछि मार्गमा त्यो फोटो खिच्ने आदि अर्थात् जुन यो ट्रेकिङको दृष्टिले जानेवालाहरूको जुन कार्य हो उहाँ पनि भइरहेको छ र अनुष्ठान साधना त भइरहेका छन्। त्यस कारणले हाम्रा शास्त्रकारहरूले नीतिकारहरूले यो यात्राको फाइदाको विषयमा नोक्सानको विषयमा के भनेका छन् भने तीर्थानाम अवलोकनम परिचय सर्वत्र वित्तार्जनम नानाश्चर्य निरीक्षणम चतुरता बुद्धेः प्रशस्ता गिरः एते सन्ति गुणाः प्रवास विषये दोषोऽस्ति चैको महान् यन्मुग्धा मधुरा धराधर सुधा पाणैर्विना नीयते भनेर भनेको छ। यसको अर्थ के हो भनेदेखि यो परिभ्रमण गर्दा तीर्थ गर्दा या अथवा पर्यटन गर्दा के फाइदा हुन्छन् त भनेदेखि तीर्थानाम अवलोकनम पहिला तीर्थहरूको चाहिँ अवलोकन हुन्छ तीर्थहरूको दर्शन हुन्छ तीर्थानाम अवलोकनम चतुरता र आफ्नो व्यवहारमा क्रियामा चातुर्यता हुन्छ त्यो त्यो समयले त्यो गर्दा गर्दै त्यो आउँदो रहेछ चतुरता अनि बुद्धेः प्रशस्ता गिरा होइन बुद्धि चतुर हुन्छ र बोल्ने शैली पनि बोल्न पनि जानिन्छ बसी बसी एक ठाउँ बसी बसी बोल्न नजानेको व्यक्ति पनि यसरी घुमिरह्यो भनेदेखि ऊ बोल्न सिक्छ उसले बोल्ने उसको बाणीहरू फुट्छन् अनि वित्तार्जन केही केही धन पनि आर्जन हुन्छ अब धनको धनार्जन गर्ने दृष्टिले गयो भने धन आर्जन हुन्छ अथवा तीर्थयात्रै गर्ने क्रममा गयो भनेदेखि पनि अब यो मै कसैले जाने यात्रीले दुई रुपियाँ दस रुपियाँ सय रुपियाँ खर्च गरौ अब उहाँ बसेको व्यक्तिलाई दुई रुपियाँको आर्जन भयो होइन दसजना गयो भनेदेखि अन्त एक एकजनाबाट हजार हजार भयो भनेदेखि के भयो त दस हजार त्यसै भयो त त्यहाँका स्थानीयहरूलाई सर्वत्र वित्तार्जनम नानाश्चर्य निरीक्षणम अनेक प्रकारका आश्चर्यमय दृश्यावलीहरूको दर्शन हुन्छ होइन त्यस्तै प्रकार धेरै गुणहरू छन् थोरै परिवारबाट श्रीमान श्रीमतीबाट टाढा हुनुपर्छ भन्ने मात्रै हो एउटा दोष चाहिँ यो छ परिवारबाट अलग हुनु पर्यो तर त्यसमा फाइदा चाहिँ धेरै हुन्छन् र यो तीर्थयात्राको क्रममा अब मान्छे एउटा पक्ष यो पनि हुन सक्छ भाइ यो खालि शरीरलाई दुःख दिने धन व्यय गर्ने अब यो तीर्थयात्राको माध्यमले यो हाम्रो आर्थिक पनि त्यसमा जोडिएको छ अक्ष जोडिएको छ होइन उहाँका स्थानीयवासीहरूलाई उहाँका त्यो होटलहरूमा गएको छ उहाँका स्थानीय वस्तुहरू बिक्री भएको छ उहाँका उसको माध्यमले धेरै आर्थिक प्रगति पनि हुन्छ र सबै आफ्नो देशको भूगोललाई बुझ्न पाइन्छ चिन्न पाइन्छ यसरी तीर्थयात्राको माध्यमले धेरै प्रकारका केवल आध्यात्मिक या धार्मिक महत्व मात्रै नभएर धेरै प्रकारका अवसरहरू धेरै प्रकारका चाहिँ फाइदाहरू तीर्थयात्राको माध्यमले गर्नुपर्छ त्यस कारणले तीर्थलाई विकास गर्नको लागि सरकारको विशेष मुख्य भूमिका छ र स्थानीयवासीहरूको पनि जस्तै हामी पाथिभारामा गयौँ भनेदेखि पाथिभारामा धेरै सुविधा अहिले भइसकेको छ धेरै प्रकारका सुविधा भएका छन् दामोदर कुण्ड जाँदाखेरि के अरे यो गोसाई कुण्ड उहाँ पुग्दाखेरि पनि त्यो भौगोलिक क्षेत्रले पनि हुन सक्छ तर पनि उहाँ पनि त्यति साह्रो गाह्रोको अनुभव हुँदैन ठाउँ ठाउँमा उहाँ पनि सुविधाहरू छन् तर दामोदर कुण्डमा चाहिँ अझै हामीले यो सरकारले समाजले सरकारले मात्रै नभएर समाजले अझै सुविधाको यदि व्यवस्था गर्न सक्यो भने त्यो दामोदर कुण्डमा वर्षेनी सैकडौं हजारौं तीर्थयात्रीहरूलाई हामीले त्यहाँ भित्राउन सक्छौँ जसको कारणले हाम्रो पर्यटनलाई पनि एउटा राम्रो हुन सक्छ त्यही कुरा अब समय मिलेको अवसरमा सरकारसँग निवेदन गर्ने मेरो इच्छा छ यहाँहरूको माध्यमले यदि सरकारले चाह्यो भने थोरै एउटा यदि एउटा जहाँबाट पहिलो जुन बाहन्न मिटरबाट जुन उता 57 मिटरसम्म जाने त्यहाँ यदि पुल सबैको एउटा भावना यो हाम्रो सबैको तीर्थयात्रीहरूको एउटा कुरो त्यो पुल यदि बनाइदियो भनेदेखि कमसे कम 3-4 घन्टाको बाटो छुटिन्छ सुविधा हुन्छ त्यो लेक लाग्ने जुन समस्या छ त्यो पनि न्यून हुँदै जान्छ र भीमेठाटीसम्म चाहिँ चलो बस्ने पनि ठाउँ ठाउँमा अलि सुविधा नै नपरे के छ तर भीमेठाटीबाटदेखि लिएर दामोदर कुण्डसम्मको जुन क्षेत्र हो त्यो बीचमा कहीँ पनि बस्ने ठाउँ नभएको कारणले अब जस्तै यो रातभरि हिँड्नु पर्यो उहाँलाई त्यहाँ बस्ने एउटा सुविधा हुन्थ्यो त्यस कारणले त्यो ठाउँ त्यो सबै गरे भनेदेखि राम्रो हुन्छ
1: यो गुरुजी हाम्रो भनौँ न नेपालको त हरेक भूमि आफैमा तीर्थस्थल पवित्र स्थल होइन हाम्रो ऋषि मुनिहरूले तपस्या गरेका ठाउँहरू स्थानहरू छन् ती स्थानहरूको भनौँ न नेपालले त धार्मिक पर्यटकलाई मात्रै टार्गेट गर्ने होइन हाम्रो समृद्धि होइन समृद्धि नै समृद्धि छ एकदम गरिहाल्नु पर्ने काम चाहिँ के देख्नुहुन्छ गुरुजी यो पछिल्लो समय हजुरको तीर्थयात्राले चाहिँ के देखाउँछ
0: गरिहाल्नु सम्भव भनेको अरू अरू केही गर्नु पर्दैन मात्र स्थान स्थानमा यदि आवासको सुविधा र त्यो मार्गलाई अझ सहज बनाइदिन सक्यो भने अरू केही गर्नु पर्दैन जस्तो मलाई लाग्छ होइन अब तीर्थयात्रा तीर्थस्थल मात्रै होइन अन्य जुन पर्यटकीय क्षेत्रहरू छन् हो तिनलाई पनि अब जहाँ सहजता छ सुविधा छ त्यहाँ पनि हामीले राम्रो सम्बन्ध सरकारले गर्न नसकेको जस्तै एउटा भनौँ यो जुन फेवाताल छ होइन पोखराको रत्न फेवाताल जो फेवातालको माध्यमले त्यसको दर्शन गर्नको लागि लाखौं पर्यटकहरू भित्री छन् तर त्यो फेवातालको जस्तो संरक्षण हुनुपर्ने होइन त्यहाँ जस्तो वातावरण हुनुपर्ने त्यो गर्न सकेको यही यस्तै फेवातललाई भारतमा यदि थियो भने त्यसको कति त्यसको सुन्दरता अझै बढ्यो यो प्राकृतिक रूपले सुन्दर भएर पनि हामीले त्यसलाई झन् फोहोर बनाइरहेका छौँ झन् कुरूप बनाइरहेका छौँ यस नभएको ठाउँमा देशहरूमा चाहिँ कृत्रिम रूपमा तालहरू बनाएर कृत्रिम रूपमा क्षेत्रहरू बनाएर त्यसलाई विकास गर्ने गरिन्छ के अरे पर्यटकहरूलाई भित्राउने प्रयास गरिन्छ भने हामीलाई परमात्माले प्रकृतिले दिएको जुन एक महत्वपूर्ण उपहार हो त्यसलाई पनि हामीले भोग गर्न नसकेर त्यसलाई उपयोग गर्न नसकेर त्यसलाई लथालिङ्ग पारेको अवस्था छ यो मनको यो दुःख यही हो अन्नपूर्ण होइन यस्ता महत्वपूर्ण क्षेत्रहरू छन् जसप्रति सरकारको विशेष ध्यान जानु आवश्यक छ
1: हामी यो प्रसंग दिनभरि छलफल गरे पनि सकिँदैन किनभने अझै यात्राका क्रमहरू ठाउँ ठाउँका तीर्थस्थलको महत्व आफ्नै किसिमका छन् त्यो हिसाबले
0: जस्तै गलेश्वर धाम छ है गलेश्वर धाम छ गलेश्वर धाम आफैमा महत्वपूर्ण हो त्यहाँ रहेको रहुगणको जुन जिल्लाको उसको क्षेत्र अनि पुलस्थ पुलहाश्रम क्षेत्र अब यो वर्ष अहिले लाखौं यो पर्यटकहरू भारतबाट आउनुभयो चाहे कोही धार्मिक रूपमा आउनुभयो चाहे पर्यटक रूपमा आउनुभयो अहिलेसम्म पनि उहाँबाट मुक्तिनाथबाट मैले यसो विचार गर्दै गरेको मुक्तिनाथबाट पोखरा आइसक्दाखेरि यो 10 जुन कार गाडीहरू मध्ये 10 मध्ये 8 चाहिँ गाडीहरू भारतीय नम्बर प्लेटका थिए भने यति पर्यटकहरू आए तर उनीहरूलाई हामीले त्यो गलेश्वरको महत्व बताउन सकेनौं त्यो पुलस्थ पुलहाश्रम क्षेत्रको महत्व बताउन सकेनौं जो कि भागवतमा स्पष्ट रूपमा यो भारत नाम दिएकै त्यो क्षेत्रले हो त्यो हामीले बताउन सकेनौं त्यहाँ पर्यटकहरूलाई राख्ने व्यवस्था गर्न सकेनौँ त्यति थोरै थोरै मात्रै गरिदिनु भने पनि त्यो अत्यन्त महत्व हुन्छ कसैलाई थाहै भएन तर आए घुमे कोही ल कोही मुक्तिनाथ गए मुक्तिनाथबाट यहाँ आए बस्दै कोही कोही अर्को कुरा मलाई लागेको के भनेदेखि हामीले जुन भारतीय पर्यटकहरूबाट शुल्क लिइरहेका छौँ होइन जस्तै मुक्तिनाथ जानको लागि प्रत्येक पर्यटकबाट प्रत्येक भारतीय पर्यटकबाट 1000 रुपियाँ सरकारले लिनु रहेछ भन्ने मैले थाहा पाएँ यस्तै दामोदर कुण्ड जाँदाखेरि चाहिँ पहिला चाहिँ $50 थियो अरे अहिले चाहिँ 40,000 चाहिँ नेपालीमा हुँदो रहेछ त्यो पनि मेरो लागि हामीले सुविधा दिन सकेको अहिलेदेखि त ठिकै छ तर हामी सुविधा केही पनि नदिने अब 40,000 रुपियाँ यदि हामीले लिइरहेका छौँ अब त्यसै चिजलाई अलि न्यून गरेर अथवा त्यति लिए तापनि उहाँहरूलाई चाहिँ सहजतापूर्वक यदि त्यो दर्शन गराएर ल्याउन सकेको भएदेखि उसलाई पनि एउटा हुन्थ्यो होइन एकजना यात्रीको त फर्किने अवस्था थियो कि त्यहाँबाट धेरै फर्किने अवस्था थियो त्यहाँ सुविधा केही पनि छैन उहाँ पुग्यो त्यो भूमिठाटीसम्म पुग्यो एउटा साधु थिए मलाई देखायो भने रसिद 40,000 नेपाली तिरेको रसिद देखाए 3 दिनको परमिट छ तर अब त्यो उहाँ अफारो भइरहेछ उता जाउँ भने अब शरीरले व्यक्तिले तिर्नुपर्ने एकजना व्यक्ति बराबर उसले चाहिँ 40,000 रुपियाँ नेपाली तिर्नुपर्ने तर ऊ अब उसले के छ म उता जाउँ कि फर्क्यौँ भने 40,000 तिरेको छ भगवान् प्रति भाव पनि 40,000 तिरेको छ फेरि अवस्था मिल्छ मिल्दैन उता जाउँ भने शरीरको अवस्था यस्तो छ होइन हो त्यस्तो कारणले त्यतातिर सरकारले ध्यान दिनुपर्छ समयले ध्यान दिनुपर्छ खालि पैसा मात्रै अब यो यसपट जहाँसम्म मैले राख्छ लाखौं तीर्थयात्रीहरू मुक्तिनाथ दर्शन गरे होइन त्यो अब त्यो सबै जो रकम उनीहरूको माध्यमबाट यो सरकारको उसमा गयो पोस्टमा गयो त्यसबाट त्यो तीर्थक्षेत्रको विकासको लागि यात्रीहरूको सुविधाको लागि सरकारबाट कति त्यसमा विनियोजन हुन्छ भन्ने कुरा चाहिँ सरकारले त्यसमा विवेक गर्नु पर्यो, विचार गर्नु पर्यो, समाजले विचार गर्नु पर्यो, त्यसो त्यो भयो भने

0: तीर्थयात्रा सबैलाई आनन्ददायक हुन्छ। अब मार्गमा आउँदाखेरि अब ठाउँ ठाउँमा यो पहिलो हामी आउँदाखेरि अब गाडी छ, पहिलो ढुङ्गाहरू फैलिएका छन्, अब त्यहाँको छाउँ ठाउँमा त्यस्तो अवस्था त्यस्तो ठाउँमा त्यो पहिरो गएपछि त्यो पन्छाउने डोजर ठाउँ ठाउँमा हुनुपर्ने त्यो पनि छैन होइन। यस कारणले अब त्यो पहिरो जान्छ अनि त्यहाँबाट घन्टौँ जाम हुन्छ, कति बेला त्यो डोजर आउँछ अनि त्यो पास गरेर फेरि आउने अवस्था छ। यी सबै कुरामा सरकारको दृष्टि पुग्नु आवश्यक छ।
1: हजुर, पक्कै पनि हामी कहाँ पुराना जति हामीले देख्छौँ हाम्रा कला संस्कृति झल्किने हाम्रा सम्पदाहरू, जति बेला पैसै थिएन, पैसाको मूल्य नै थिएन, त्यति बेला हाम्रा बुवाहरू बाजेहरूले बनाउनु भएका ती कलाहरू छन्। अहिले हामी अरबौं पैसा भएर पनि फेरि ती संरचनाहरू बनाउन सकिरहेका छैनौँ।
0: प्राकृतिक रूपमा बनेका कलात्मक जुन आकारहरू छन् त्यो त करोडौँ होइन अरबौँ रुपियाँ खर्च गरे पनि त्यो सम्भव छैन। अब तिनको संरक्षण सुरक्षा कसरी गर्ने हो? त्यही खालि त्योलाई देखाउनको लागि पनि विदेशी पर्यटकहरूलाई अथवा भारतीय पर्यटकहरूलाई अथवा जुन स्वदेशी पर्यटकहरूलाई पनि त्यहाँसम्म यदि लगेर देखाउन सक्यो भने पनि त्यो धेरै हुन्छ।
1: पक्कै पनि यी विषयहरू मैले अघि पनि भने प्रत्येक स्थानका छुट्टा छुट्टै महत्व छन्। गफ गर्यौं भने हामीले दिनभरि पनि सकिँदैन, त्यसकारण अब थोरै हामी श्रावण महिनाको सङ्गारमा छौँ। अहिले हामी असार महिनालाई विदाई गर्दैछौ। श्रावण महिना आफैमा एउटा पवित्र महिना, महादेव शिव भगवानको महिना भनेर पनि बोल्छौ, र अझै विशेष गरेर पछिल्लो समयमा विगत 25 वर्षदेखि शुरूआत गरिएको बोलबम यात्राले एउटा छुट्टै रूप लिएको छ, र केदारेश्वर महादेव मन्दिरमा चाहिँ तीर्थ जुन चाहिँ जल चढाउनको लागि गंगा जल चढाउनको लागि भिड लाग्ने गर्छ, यो विषयमा थोरै म जोड्ने कोसिस गर्छु। यो श्रावण महिनाको महत्व र गुरुजी थोरै बोलबमको तयारी चाहिँ कस्तो भइरहेको छ?
0: धन्यवाद हजुरले एकदम समसामयिक विषयलाई लिएर प्रश्न गर्नुभयो। हुन त हाम्रो यो वैदिक सनातन संस्कृति परम्पराको प्रत्येक क्षण चाहिँ तीर्थमय, प्रत्येक स्थान तीर्थमय र प्रत्येक वस्तु परमात्ममय, प्रत्येक व्यक्ति हाम्रो समाजमा प्रत्येक व्यक्ति प्रत्येक पुरुष रामको स्वरूप हो भनेदेखि प्रत्येक नारी सीताको स्वरूप हो अथवा प्रत्येक व्यक्ति शिव स्वरूप हो, प्रत्येक नारी पार्वती स्वरूप हो भनेर हामीले भन्ने गर्छौं, सुन्ने गर्छौं शास्त्रहरूमा, र धेरै यसमा तिथि बार नक्षत्र यो करण मास सबैको आफ्नो आफ्नै छुट्टै महिमा छ, छुट्टै पहिचान छ। धेरै हाम्रा पर्वहरू छन्, यी पर्वहरूको अन्तर्गत अब गुरु पूर्णिमा पनि आउँदैछ, रक्षाबन्धनको पर्व पनि आउँदैछ, प्रत्येक महिनामा केही न केही पर्वहरू पर्दछन्, र भगवानको साधना गर्नको लागि पनि यदि मैले भने यद्यपि प्रत्येक दिन प्रत्येक क्षण आफैमा महत्वपूर्ण छ, तर कुनै कुनै विशेष बार तिथि महिमा महिनालाई चाहिँ कुनै विशेष देवताहरूको प्रतीकको रूपमा शास्त्रहरूमा पुराणहरूमा वर्णन गरिएका छन्। यसै क्रममा भगवान सदाशिवको आराधना गर्नको लागि चाहिँ श्रावण महिना जो प्रकृतिले नै भगवान शिवको अभिषेक गरेको हुन्छ होइन। भगवान शिवलाई जलधारा प्रियो शिव भनेको छ होइन, अलङ्कार प्रियो विष्णु, जलधारा प्रियो शिव, नमस्कार प्रियो भानु, ब्राह्मणम मधुरम प्रियम भनेको छ। यानि भगवान विष्णुलाई जति श्रृङ्गार गर्यो भगवान त्यति प्रसन्न हुनुहुन्छ। भगवान सूर्यलाई नमस्कार मात्रले प्रसन्न हुनुहुन्छ, र भगवान भोलेनाथ फेरि जलधारा प्रिय जलधाराले मात्रै पनि भगवान अति प्रसन्न हुनुहुन्छ। यो श्रावण महिना भगवान शिवको साधनामा समर्पित यो महिना हो। प्रत्येक दिन श्रावण महिनामा यदि भगवानको अभिषेक गर्न सक्यो भने एक वर्षभरि भगवानको अभिषेक गरेको फल प्राप्त हुन्छ। र त श्रावण महिनामा पनि यो सोमबार भगवान शिव, सोम भनेको जो परमात्माको मनबाट प्रकट भएका मनसश्चन्द्रमा जाता भनेको छ, मनका स्वामी चन्द्रमा र त्यो चन्द्रमालाई भगवानले आफ्नो शिरमा धारण गर्नुभएको छ होइन त्यसकारणले चन्द्रमा मनका देवता भएको कारणले भगवान शिवका अति प्रियतम भएको कारणले त्यो चन्द्रमाको दिन अर्थात् सोमबारको दिन भगवान सदा शिवको आराधना गर्नाले विशेष पुण्य फल प्राप्त भएको हुने भएको कारणले यो अनादिकालदेखि नै अथवा जबसम्म यो साकार भगवानको आराधना गर्ने यो प्रक्रिया चालु भयो त्यसदेखि त्यो समयदेखि नै भगवान शिवलाई विशेष गरेर भगवान शिवको एक निराकार प्रतीक शिवलिङ्गमा दूध जल आदि अर्पण गर्ने परम्परा रहेको छ। यसै क्रममा फेरि समय परिवर्तन हुँदै गयो, युगमा युग अनुसार साधनाका विधिहरू पनि परिवर्तित हुँदै गए, पछि गएर कलियुग आइसकेपछि फेरि अनेक पवित्र तीर्थहरूमा गएर त्यो तीर्थको आसपासमा रहेका पवित्र देवालय शिवालयहरूमा गएर त्यो तीर्थको जल ल्याएर भगवान शिवमा जल अर्पण गर्ने यो पनि फेरि प्रक्रियाको शुरूआत भयो। यसै क्रममा नेपालमा पनि विगत 20-25 वर्षदेखि पवित्र नदी फेरि नेपालमा यति पवित्र नदीहरू छन् त्यो गंगा यमुना सरस्वती आदि भन्दा पनि धेरै महत्व बोकेका बागमती गण्डकी त्रिशुली आदि नदीहरू छन्। त्यो पशुपतिनाथमा पनि बागमतीको जल ल्याएर अर्पण गर्ने त्यस्तै पूर्वमा फेरि पिण्डेश्वर भगवानमा चाहिँ जल अर्पण गर्ने त्यहाँ भारतका पनि थुप्रै पर्यटक भारतको चाहिँ सीमा जोडिएको हुनाले थुप्रै आउनुहुन्छ। त्यस्तै प्रकारले विगत 25-26 वर्षदेखि पोखरामा पनि पवित्र शुक्ला गण्डकीको जल ल्याएर प्रातःकाल बोलबमको नाराले शान्ति पाउन साराले भन्ने ध्वनिका साथमा सम्पूर्ण जगतको कल्याणको लागि हितको लागि चाहिँ पोखरावासीहरूको सक्रियतामा सबैको सहयोगमा गाईघाटको शुक्ला गण्डकीको पावन जल लिएर उहाँ 108 धारामा स्नान गरेर र 108 धाराबाट र शुक्ला गण्डकीबाट जल लिएर आएर यो बैराम क्षेत्रमा अवस्थित यो भगवान केदारेश्वर जसको स्थापना स्वर्गद्वारी महाप्रभुका अत्यन्त प्रिय शिष्य शंकरानन्दजीद्वारा लगभग 1960 को आसपासमा स्थापना भएको अत्यन्त प्राचीन महत्वपूर्ण त्यो भगवान केदारेश्वरमा जल अर्पण गर्ने प्रक्रिया 25-26 वर्षदेखि भइरहेको छ भने अब यस वर्ष 2083 श्रावणको पनि आउँदैछ। पहिलो 4 गते पहिलो सोमबार रहेको छ, त्यो दिनमा पनि तयारी जलयात्राको तयारी हामी मन्दिर समितिद्वारा भक्तहरूद्वारा भइरहेको छ र त्यसैको प्रचार प्रसारको लागि 2 गते शनिबारका दिन चाहिँ अब यो प्रचारको एउटा शैली युगानुसार शैलीको प्रयोग गर्दै मोटरसाइकलको प्रभात फेरीको कार्यक्रम पनि रहेको छ। यसरी अब सबै भक्तहरू जुन प्रत्येक सोमबारका दिन कोही जलपान गराउने भक्तहरूलाई जल पिलाउने कसैले प्रसाद ग्रहण गराउने यो क्रममा सबै लगभग सबै तयारी भइसकेको छ। अहिले चाहिँ प्रचार प्रसारको क्रममा नै छ।
1: हजुर, यो चाहिँ प्रचार प्रसारको क्रममा छ। त्यहाँ मन्दिरमा चाहिँ एकदमै बिहानदेखि बेलुकासम्म होइन
0: मन्दिरमा प्रातः लगभग 3-3.30 बजेदेखि अत्यन्त भीडभाड लाग्ने यो दर्शनार्थीहरूको श्रद्धालुहरूको तर अपेक्षाकृत जुन एउटा यात्रा पैदल यात्रा गरेर जुन जल अर्पण गर्नुपर्ने हो त्यसमा चाहिँ थोरै विगतका केही वर्षहरूमा थोरै कमी आएको जस्तो मैले देखेको छु। अब यसलाई चाहिँ कसरी गर्नुपर्ने अब केही क्षेत्रमा कुनै कुनै चिज अब फेरि त्यसको ह्रास वृद्धि हुँदै जान्छ। आशा राखौँ सबै मेरो यो आवाज सुन्नुहुने यो रेडियो सफलता 103.4 मेगाहर्जको यो संवाद सुनिरहनु भएका पोखरावासी अथवा पोखरादेखि बाहिर रहनुभएका श्रद्धालु महानुभावहरूलाई मेरो यो आज नै म निमन्त्रण गर्दछु। हामी मोटरसाइकल चढेर बस चढेर कारद्वारा हामी भगवान शिवको दर्शन गर्नुको अपेक्षा यदि आफ्नै खुट्टाले हिँडेर जल लिएर गयो भने त्यसले शरीरलाई पनि सकारात्मक ऊर्जा दिन्छ, मानसिक चाहिँ शक्ति पनि बढ्छ र भगवानको कृपा पनि जति हामी कष्ट सहेर चाहिँ साधना गर्छौँ त्यति फल प्राप्त हुन्छ भन्दै समयको अभावमा त त्यसो भन्ने कुरै छैन, तर आलस्य गरेर चाहिँ मोटरसाइकलमा नगएर पैदल नै गाईघाटमा गएर हामी सबै साथमा गरौँ यो निमन्त्रण म यसको माध्यमले दिन चाहन्छु। पछि पछि अहिले युवाहरूमा एक प्रकारको तरङ्ग अवश्य आएको छ, जस्तै यो केही वर्षदेखि यता यो एमआरआर भजन भन्ने जुन चलेको छ त्यसले पनि एउटा राम्रो सकारात्मक ऊर्जा फैलाएको जस्तो लाग्छ। ती युवाहरूलाई पनि म विशेष गरेर युवा शक्तिलाई यो संवादको माध्यमले विशेष जोरदार रूपमा आमन्त्रण गर्न चाहन्छु। यो अब बोलबमलाई बोलबम नै बनाऊ होइन, खालि त्यो साधनाको भरमा साधन यातायातको साधनको भर नपरेर आफू आफैमा भर परौं। कमसेकम चार सोमबार छन् यसपालि, चार सोमबार मध्ये एक सोमबार चाहिँ पैदलै चाहिँ गाईघाटदेखि जल लिएर केदारेश्वरमा गएर समर्पण गरौं अथवा यहाँ सबै टोल विकास समितिहरू आमा समूहहरूलाई पनि म हजुरको यस रेडियोको माध्यमले यही निवेदन गर्न चाहन्छु।
1: पक्कै पनि गण्डकीमा गाईघाटमा पनि एकदमै धेरै भिड हुन्छ त्यो जल लिनको लागि र अर्पण गर्ने ठाउँमा पनि केदारेश्वरमा अत्यन्त भिड हुन्छ, तर पैदल यात्रा गर्ने ठाउँमा कार्यव्यस्तताले पनि होला सहभागिता अलिकति न्यून हो कि जस्तो देखिन्छ। गुरुजीले भने जस्तै अहिले विभिन्न समूहहरू हुन्छ उहाँहरूलाई पनि त्यो यात्रामा सहभागी हुनको लागि, किनभने कति कुरा हामी पढेर जानेका हुन्छौँ भने कति कुरा पढेर कति कुरा देखेर जानिरहेका हुन्छौँ। हामीले अहिले चाहिँ आफ्ना सन्ततिहरूलाई संस्कार सिकेनन् भन्छौँ, तर हामीले त्यो संस्कार गरेका छौँ कि छैनौँ त पहिला हामीतर्फ आफैले आफैलाई प्रश्न गरौँ। सिकेर देखाएर सन्ततिलाई सिकाउनको लागि पनि यो एउटा राम्रो माध्यम हुन सक्छ र त्यो सन्ततिहरूलाई पनि सकिन्छ भने आफ्ना छोराछोरीलाई पनि लिएर त्यहाँ पुगौं, कति सकिन्छ हिँड्ने पैदल यात्रा गर्ने कोसिस गरौं भन्दै हामी कार्यक्रमको लगभग अन्त्यमा छौं। गुरुजी केही भन्नुहुन्छ
0: अन्त्यमा? अब यो अब नजिक आउने गरेको भगवान सदाशिवको आराधनाको पर्व यो श्रावण महिनाको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै अब सबैको जीवन आनन्दमय कल्याणमय मंगलमय होस् भन्ने भगवान राष्ट्रदेव पशुपतिनाथ इष्टदेव भगवान केदारेश्वरसँग प्रार्थना गर्दै म यो संचारको माध्यमले सरकारलाई पनि नेतृत्ववर्गलाई पनि यही सन्देश यही निवेदन प्रस्तुत गर्न चाहन्छु। हाम्रो देशको तीर्थस्थल र हाम्रा देशका महत्वपूर्ण भौगोलिक जुन दृश्यावलीहरू छन् ती सबैको मात्रै पनि प्रचार प्रसार गर्न सक्यौं र पर्यटकहरूलाई त्यहाँसम्म भित्राउने प्रयास गर्न सक्यो भने पनि मलाई जहाँसम्म यो एकदम विश्वासका साथमा म भन्न सक्छु, हाम्रा देशका युवाहरूलाई लिएर विदेशमा पसिना बगाएर अनि ती युवाहरूको रेमिटेन्सबाट हामी रेमिटेन्सको भर नपरेर आफ्नै भरमा आफ्नै देशको भौगोलिक क्षेत्रकोलाई देखाएर र आफ्नै देशका अब मलाई लागेको थोरै फेरि समय दुई मिनट मैले लिएँ एउटा यो प्रसङ्गवश जस्तै रामेश्वर आदि तीर्थक्षेत्रमा जब हामी जान्छौँ त्यो साना साना बोतलमा त्यहाँको ठाउँको के अरे जल भरेर 20 रुपियाँ 50 रुपियाँमा बिक्री गरिन्छ र त्यो फेरि लाखौं रुपियाँ त्यहाँ बिक्रिन्छ, जति जान्छन् उनीहरूले एक एक दुई दुई बोतल लिएर आउँछन्, हामी पनि जान्छौँ हामी पनि लिएर आउँछौँ। यस्तै गण्डकी जस्तो पवित्र जल, बागमती जस्तो पवित्र जल होइन, त्यो बागमतीको प्रवाह क्षेत्रबाट होइन र गण्डकीको क्षेत्रबाट त्यही मुक्तिनाथ क्षेत्रमा त्यही 108 धारा सबैले लिएर आउनु पर्छन्, तर बोतल साथमा हुँदैन, र साना साना डब्बामा त्यही 108 धाराको जल, गण्डकीको जल यदि राख्ने हो भनेदेखि त्यो दिनमा हजारौं त्यो बिक्री हुन्छ र आमदानी हुन्छ। पशुपतिनाथ त्यस्तो विशाल त्यस्तो महत्वपूर्ण मन्दिरमा बाहिर प्रसादको बिक्रीको चाहिँ व्यवस्था छैन, त्यहाँ थोरै एउटा व्यवस्था गरेर सजिलो पनि छ, फेरि प्रसाद गरेर 50 रुपियाँ, 100 रुपियाँ, 200 रुपियाँ, 1000 रुपियाँ अनुसार त्यो प्रसाद राखिदियो भने त्यो प्रसादै बिक्री हुन्छ। त्यसमा धेरै दुधवालाहरूलाई पनि फाइदा हुन्छ, चिनीवालालाई फाइदा हुन्छ, सबैलाई फाइदा हुन्छ, तर हाम्रो त्यो दिमागमा त्यो अहिलेसम्म आएको छैन। हामी अन्य देवालयहरूमा जाउँ, बाहिर सैकडौं मिष्ठान्नका दोकान हुन्छन्, त्यो मन्दिरको प्रशासनबाट पनि त्यो व्यवस्था भएको हुन्छ, होइन हो त्यस्तो विशुद्ध भगवानको प्रसाद पनि तीर्थयात्रीले पाए र त्यो आर्थिक लाभ पनि भयो।
1: हजुर,
0: यो सबै म निवेदन गर्न
1: चाहन्छु। हजुर हुन्छ गुरुजी, हजुरलाई धेरै धेरै धन्यवाद छ यो समयको लागि।
0: ल, हजुरलाई पनि मैले मलाई आफ्नो विचार राख्ने अवसर हजुरको माध्यमले पाएँ। हजुर समेत यो सम्पूर्ण रेडियो सफलता 103.4 मेगाहर्जका सम्पूर्ण टिमलाई मेरो व्यक्तिगत तर्फबाट र श्री केदारेश्वर सेवाश्रम समितिको तर्फबाट हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु र सम्पूर्णमा ओम नमः शिवाय।
1: धेरै धेरै धन्यवाद छ यो समयको लागि, धेरै धेरै आभार व्यक्त गर्दछ गुरुजीलाई यो समयको लागि। हामीले तीर्थस्थलको महत्व जुन दामोदर कुण्ड भर्खरै गएर दर्शन गरेर फर्किनु भएको थियो 45-50 जनाको टिम लिएर, त्यस्तै गरेर थोरै जोड्ने कोसिस गर्यो श्रावण महिनाको महत्व र यो जुन केदारेश्वर महादेव भने सेवा आश्रममा जहाँ मन्दिरमा चाहिँ विशेष पूजा आजा हुने गर्छ, यो विषयमा हामीले जोड्ने कोसिस गर्यौं। कमसेकम हामीले महिनाको सोमबार 4 सोमबारमा समय निकालेर जल यात्रा गर्नको लागि त्यो यात्रामा पनि पदयात्रामा पनि सामेल हुनका लागि म सम्पूर्ण आमा समूह टोल विकास संस्था लगायत विभिन्न पदमा रहनुभएका व्यक्तित्वहरूलाई पनि आह्वान गर्छु र आफ्ना सन्तानलाई पनि लिएर हामी गयौं भने त्यो गंगाको महत्व त्यो बीचमा हिँड्दाखेरि उनीहरूले सोध्ने प्रश्नहरू उत्सुकताहरू पक्कै पनि जाग्नेछ। पछिल्लो समय हामी बच्चाहरूलाई मोबाइल केन्द्रित गरेर घरभित्र मात्रै सीमित राखेका छन्, बाहिरको संसार देखायौं भने त्यही संसारले पक्कै पनि उनीहरूले आफ्नो संसारले संचार गर्ने क्षमता पनि बढ्नेछ भन्दै यो समयका लागि केदारेश्वर महादेव मणि सेवा आश्रमका पीठाधीश परम पूज्य गुरुजी चितखना चैतन्य ज्यूलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौ। त्यति दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन। ओम नमः शिवाय।
0: ओम नमः शिवाय।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो
2: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ अक्षय पुण्य लाभ कमाऊ
3: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा
2: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ
4: बिस्तारै चलाउनुस् न दाई हतार गरेर कता पुग्नु छ र
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
4: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
5: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री

0: को न सिकाए। मोबाइल नंबर 9847285375 9867159947 9857325375।
1: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
2: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
1: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छिउँ गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
2: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
1: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
3: क्षय रोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौं।
4: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
5: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।

0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
3: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क।
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9116615475।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, USA, UK, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र BMW एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क BMW एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9856320325, 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै PRP, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 0615745668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, IPTV, डिजिटल TV, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
9: कन्ट्याक्ट 0615530500 0615589848
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
10: Studio time.
11: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। देशभर अहिलेसम्म झण्डै 55% धान रोपाए, मल अभाव रहेको किसानको गुनासो। आज मधेस सहित 5 वटा प्रदेशमा पानी पर्ने सम्भावना। देशैभर आजदेखि भरि सिलिण्डर ग्यास बिक्री वितरण हुँदै, संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै। र स्पेन फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकप फुटबलको फाइनलमा। अब सुनौ पूरा समाचार। देशभर अहिलेसम्म झण्डै 55% धान रोपाई भएको छ। कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार अहिलेसम्म देशभर 55% रोपाई भएको छ। केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान छ। त्यसअनुसार झण्डै 7,00,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो, तर यस वर्ष पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको हो। प्रदेशगत रूपमा सबैभन्दा धेरै सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेसमा 33% मात्रै रोपाई भएको विभागको तथ्याङ्क छ। आज मधेस सहित 5 वटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भाग र मधेस प्रदेशको बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई र भागका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। केही दिनदेखि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी परेकोमा यो क्रम भोलिसम्म पनि रहने महाशाखाले जनाएको छ। मौसमविदले ठूलो पानी पर्ने सक्ने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल आयल निगमले देशैभर बुधबारदेखि भरि सिलिण्डर ग्यास बिक्री वितरण गर्ने भएको छ। निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भरि सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाएको जनाएको छ। निगमले इन्डियन आयलको विभिन्न बोटलिङ ब्यारान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङको अवस्थामा सुधार तथा आम उपभोक्तावर्गबाट 14.2 केजी ग्यास सिलिण्डरको उच्च कमाएको अवस्थालाई समेत मध्यनजर गर्दै मुलुकभरि नै साबिकको 14.2 केजी ग्यास भर्ने बताएको हो। 14.2 केजी ग्यासको मूल्य 2060 रूपियाँ निर्धारण गरिएको छ। यसअघि अभावलाई मध्यनजर गर्दै स्थायी रूपमा 7.1 केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार आज पनि बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा आज बिहान 11 बजेदेखि शुरू हुने जनाएको हो। बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरूको पेश गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल हुने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले 3 वटा महत्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको छ। यस्तै मन्त्री गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेश आयोगको 7 वार्षिक प्रतिवेदन सदन समक्ष प्रस्तुत गर्नुहुनेछ। त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डाक्टर सोनी वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न र खारेज गर्न विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित 2 विषयहरू पेश गर्नुहुने भएको सचिवालयले जनाएको छ। भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू भएको छ। सम्झौता कार्यान्वयनमा आएपछि भारतका 99% वस्तु बेलायती बजारमा शून्य भन्सारमा निर्यात हुनेछन् भने बेलायतका अधिकांश वस्तु भारतमा औसत 3% भन्सार दरमा आयात हुनेछ। सम्झौता लागू भएसँगै भारतमा स्कच व्हिस्की, जिन, जुगुआर, ल्यान्ड रोभर र रोल्स रोयस जस्ता लक्जरी कार, ब्रान्डेड कपड़ा, कस्मेटिक्स तथा केही खाद्य वस्तुको मूल्य घट्ने अपेक्षा गरिएको छ। स्किच व्हिस्कीमा लाग्ने भन्सार 150% भन्दा धेरैले घटेर 75% झरेको छ भने आगामी 10 वर्षभित्र यसलाई 40% झार्ने योजना छ। द्विपक्षीय व्यापार सन् 2030 बरोबर भई 120 अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। अब खेलकुदको समाचार। स्पेन फ्रान्सलाई पराजित गर्दै विश्वकप फुटबलको फाइनलमा पुगेको छ। अमेरिकाको डालास स्टेडियममा हिजो आज बिहान सम्पन्न भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले उपाधि दावेदार टोली फ्रान्सलाई 2-0 गोलले पराजित गरेको हो। स्पेनका लागि प्राडो पोरो र मिकल अरेयाचालबलले 1-1 गोल गरेका थिए। स्पेनले 2200 मिनटमा पेनाल्टी गोल गरी अग्रता बनाएको थियो। फ्रान्सका लुकास डिनेका फलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। स्पेनले दोस्रो हाफमा 58 मिनटमा अग्रता दोब्बर बनायो।
उसको पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट वान टू वान पास खेलेर ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेका थिए। त्यसपछि थप गोल हुन सकेन। सन् 2010 को उपाधि विजेता स्पेन 16 वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भएको छ। स्पेनले उपाधिका लागि अर्जेन्टिना र इङ्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमी फाइनलमा आज मध्यरात 12:15 इङ्ल्याण्ड र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुने भएको छ। अर्जेन्टिना सायद विजेता टोली हो। यो विश्वकपको फाइनल खेल आगामी साउन 3 गते आइतबार राति 12:15 हुने भएछ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आलोक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। देशभर अहिलेसम्म झण्डै 55% धान रोपाई, मल अभाव रहेको किसानको गुनासो। आज मधेस प्रदेश सहित 5 प्रदेशमा पानी पर्ने सम्भावना। त्यसै भएर अबदेखि भरि सिलिण्डर ग्यास बिक्री वितरण हुँदै संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै र स्पेन विश्वकपको फाइनलमा प्रवेश। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबरसँगको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रस्तुतले अहिले 9 बजे खबरसँग आउनेछ। हामी सफलताको पाइलामा के बेर तपाईँ सुन्न सक्नुहुन्छ। कार्यक्रम लोकसोतारी रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: स्वास्थ्य
7: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 9805267793, 9795509060। दोस्ती टु मिट्स।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061574225, 9560214040, 9560601027 र 9803214040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गर्दिन कि क्या हो?
8: पक्रोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार। साथमा लोक सांगीतिक अभिवादन, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलताको फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वन पाखा घाँस दाउरा मेला पात पानी पन्दुरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दा यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक शैली प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघार्ने अनुमति चाहन्छु।

हजुर, अत्यन्तै मिठो सांगीतिक कोशीले प्रस्तुत भइसकेको छ कार्यक्रममा। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कोशीलीहरू प्रस्तुत गर्ने गर्छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूको कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सबैको भोग रहनेछौं भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्ने अनुमति चाहन्छु।

सबैले मिठो सांगीतिक कोशी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछोड़का गीत, कहिले रमाइलो, कहिले सालैजु, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चे बाजेका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँको रोजाईलाई पनि हामी स्थान दिनेछौं। कहिलेकाहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौं भने कहिलेकाहीँ यहाँहरूका सल्लाहसँग पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौ भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कोशीली प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनेछु कार्यक्रम लोक चौतारी सुन्दै गर्नुहोला।

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटीभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु

0: आएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्सेन्ट 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

हजुरकै छिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यदि बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कुशीली प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कुशीली प्रस्तुत गर्नेछु यहाँहरू सम्पूर्णलाई समेट्दै।

हजुरले मिठो सांगीतिक शैली अवश्य पनि हर्षम प्रले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोडका गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छुट्याइएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक शैलीहरू समक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने वाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। हेरिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय संगीत। तपाईँको बाँकी फल शुभ अनि सुखद रहोस्। रेडियो सफलता।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो सहन हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
5: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9556034, 3432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: सफलता स्टूडियो टाइम।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-83-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-14
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
7: लौन नि दाइ बनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भन्यो भयो
9: हाम्रो वन हाम्रो धन डरेलो बाटो जोगाउन गरौ जतन वनमा डरेलो लगाउने कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटीभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-57-9915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दावासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: हेर न सांगलो बोरो बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकाल दिनु पर्यो
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9847285575 9807159947 9537325575
4: वाह क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला
5: त्यसको लागि के चिन्ता बुढी मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ
4: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नम्बर 9846066642 9860410081 कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर अन्य सेवाहरू
6: कुकुरको भ्याक्सिनेसन
5: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447734 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
7: यो खटारले फेरि टेन्सन दिए
8: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने मोटरसाइकलमा होइन कम्तीमा यस्तो तनाव त हुन्न
9: उनीहरूलाई के थाहा गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा
5: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ साथै होम सर्भिसको पनि सुविधा छ सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप पोखरा 8 रत्न चोक प्रोप्राइटर भीमकाजी गुरुङ मोबाइल नम्बर 9768666353 9812445484
10: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
11: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
10: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
12: कन्ट्याक्ट 0615530050 0615589848
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्नकै, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिले त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-22-25, 98-560-26-110।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जानु पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि

0: र वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल, आँखा हस्पिटल, पोखरा 17, घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौं, स्वस्थ नागरिक बनौं।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98161 15475।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
7: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम।

0: दुबई को आंखा में आंसू जस्तो भन्थ्यो नि।
1: हाम्रो एउटा छुट्टै संसार हुन्छ, त्यहाँ एउटा सानो घर हुन्छ, जिन्दगी को सहयात्री हौ नि हामी, बुढेसकालमा एकअर्काको घर हुन्छ।
0: सुन न, कता कता मलाई डर लाग्छ, भन्छ नि माया तिमीलाई गर्छु त, मैले तिम्रो लागि सब थोक त्यागेकी छु, छुट्नु पर्यो भने म त मर्छु त।
1: ओ माई लव, यु नो म कति म्याच्योर छु, मेरो पनि समाजमा इज्जत छ, तिमी जस्तो असल केटी भल्ल त पाएको छु, छुट्नु पर्यो भने मलाई कति दुख्छ। ढुक्क हो तिमी, कहिले रुनु पर्दैन, मेरो कारण दुखी कहिले हुनु पर्दैन, बिकज आई लभ यु, आई लभ यु, आई लभ यु।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: हेलो
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
3: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्टर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860606642 9860601081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा प्राप्त चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौराफे सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 9846004081।

यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-1

0: 36।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
3: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
4: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
8: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भने भयो।
10: हाम्रो वन हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170714
3: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850601186 9840335111 सम्पर्क नम्बर फेरि एकपटक 9850635111

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, IPTV, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
9: ए आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
10: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
11: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटिपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटिपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: होइन नानीलाई के भयो किन रोइरहेको
1: हेर्न दिदी झाडा पखाला लागेर बेहाल छ
0: ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ बुझौ
1: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
2: नाची नाची आफूभन्दा कान्छी केटी बिहे गरे भोग गर्नु
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362 98।

0: 5634 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। साथै होम डेलिभरीको पनि व्यवस्था छ।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9850 9850 60127 र 9808 41 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821270
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9161575
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-545-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601081। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9802127014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 58 2127014।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा

0: यो खटारले फेरि टेन्सन दिए।
1: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97-68-66-353, 98-122-44-584।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा 2 बिन्दवासिनी बस पार्क,
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
5: मोबाइल नम्बर 98-460-59-581,
4: 98-166-15-475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000-1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860041। मठ मन्दिर,
0: गुरुकुल,
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा हैरानै भइसके।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरापा 0 किलोमिटर, मोबाइल नम्बर 9856231461, 9826608।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

तिमीलाई थाहा छ मैले स्कलरसिप पाएँ नि होटल म्यानेजमेन्टमा. अब म 2 वर्षको लागि क्यानाडा जाँदैछु. वाओ, म यति खुसी छु. मैले अलिकति पनि सोचेको थिइनँ कि म के भयो. 2 वर्ष त हो नि, 2 वर्ष मात्रै हो कि.

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयस पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
5: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639603, 98560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्गो चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 98067-81-234, 97050-77-123, व्हाट्सएप नम्बर 98011-77-123।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28-104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाऊ
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8

0: पोखरा फोन नम्बर 01125259004 स्टील आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
1: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
2: मुहान वरपरका रुख नकाटौ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
3: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिष्ट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960 दोस्तीटु मिष्ट।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: यो खटारले फेरि टेन्सन दिए।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
5: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्नचोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122445584। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
6: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
5: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: हजुर हाम्रो टिकटक कस्तो भाइरल छ नि
1: हेर्नु नि यहाँ
0: हेर्नु
1: नानीलाई फेरि बनाउनु पर्छ
0: हुन्छ हुन्छ
1: खुसी लाग्यो

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9855302325, 9806535480। साथै आयल सबपिटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ। तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: हस्ताक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530508 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
6: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी, खट्टो, पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
9: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी, छुर्पी, खट्टो, विश्व पाव भण्डार, पोखरा चार गैरा पाटनमा पाइन्छ।
8: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी, खट्टो, पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ, पोखरा चार गैरपाटन, नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460666042, 98460140081।

0: यो खटारले फेरि टेन्सन दियो।
1: अब देखि मलाई भेट्न आउँदा बसमा चढेर आउने मोटरसाइकलमा होइन, कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122444584।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
4: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाठक, साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
7: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
10: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
9: हजुर, प्लस 2 सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
10: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
3: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
11: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
3: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: होइन, यो अल्लारेलाई कसै छोरिदिएला र समयमा नसारेको खेती खलो न संसारको भन्छन्। बेलायतमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो?
1: हो त नि, मैले पनि त्यही भनेको। पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

0: गफैटाउन सम्झी हिँडेर जापान गइयो, 7 लाखको कपमा 8 लाखको चिया खाइयो। जापानमा पनि बम्बई भन्ने सहर छ सम्झी, हिन्दी भाषा बोल्छन्। सुन्चादीको त कुरै नगर्नु सम्झी, मानव आट बेच्छन्।
1: गफलाउनु सम्झी, हो के सम्झी हो?
2: 7 करोडको कपमा मैले 8 लाखको चिया खान्छु, 7 करोडको कपमा मैले 8 लाखको चिया खान्छु। चिया खानु पर्यो भने अमेरिका जान्छु, अमेरिकाको डोनाल्ड ट्रम्प मेरै जेको

गर्दै फिरेको स्थल पानी हैन शहीदको रगत हो नारायणीको जल हुत्याएर बगाउँदै परलगोस् सदा।

0: नमस्कार, म चैतन्य कृष्ण। तपाईहरु अहिले रेडियो सफलता सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: नाथ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्थेन यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह चौरासी सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 32 गते बिहिबार, ईस्वी सम्वत जुलाई 16 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ कृष्ण पक्षको द्वितीय तिथि बिहानमा 11:40 त्यसपछि तृतीय तिथि लाग्नेछ। नक्षत्रमा अश्लेषा रातिमा 11:40 त्यसपछि मघा नक्षत्र लाग्नेछ। कुम्बाद योगमा बरियान 7:32 पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ। कर्णमा तैतिर अहोरात्र रहनेछ। आनन्दादि योगमा आज अमृत योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। आजको दिनमान 34:10 अर्थात 13:43 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:19 रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 7:08 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 8:42 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिले व्यक्तिहरूको लागि आज तपाईँको सोचमा नयाँपन आउने देखिन्छ। चन्द्रमाको प्रभावले सृजनात्मक क्षमता बढ्ने भएकाले नयाँ योजना बनाउन प्रेरणा मिल्नेछ। पढ़ाई, अनुसन्धान अथवा ज्ञान बढ़ाउने काममा प्रगति हुने देखिएको छ। प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो नतिजा आउने सम्भावना पनि